प्रिय पुरुषोत्तम मासको परम कठिन व्रत गरेको देखेर भक्त वत्सल भगवान श्री कृष्ण अत्यन्तै प्रसन्न हुनुभयो। जसलाई ठूला ठूला योगी र मुनिहरूले पनि सहजै गर्न सक्दैनन्, अब तिम्रो जीवनमा जुन कल्याणकारी घटना घट्नेवाला छ त्यसलाई तिमी ध्यान दिएर सुन, म स्वयं नै तिमीलाई यो बताउँदैछु। हे श्रेष्ठ ब्राह्मण, देवल मुनिका वचन अनुसार तिम्रो यस पुत्रको आयु केवल 12 वर्ष मात्र निश्चित थियो र विधिको विधान अनुसार यसको जन्म डुबेर मृत्यु भयो, त्यो सत्य थियो। परन्तु तिम्रो यस पुरुषोत्तम व्रतको महापुण्यको प्रभावले म विधिको त्यो लेखलाई मेटाइदिन्छु। अब तिम्रो यस मृत पुत्र सुखदेवको आयु केवल केही वर्ष मात्र होइन, पूर्ण 12,000 वर्षसम्मको हुनेछ। हे द्विजोत्तम, तिम्रो यो छोरा दीर्घायु मात्र हुने छैन, यसले आफ्नो सम्पूर्ण जीवनभरि तिमीहरू दुवै माता पिताको संसारको सबैभन्दा उत्तम सुख सन्तोष र कीर्ति प्रदान गर्नेछ। यसमा अलिकति पनि सन्देह वा संशय छैन। म तिम्रो यस अन्जानमा गरिएको सेवाबाट अत्यन्तै प्रसन्न र सन्तुष्ट भएर मृत पुत्रलाई पुनः नयाँ जीवन दान दिँदै तिमीलाई सधैँका लागि सुम्पिदिन्छु, यसलाई ग्रहण गर। आदरणीय श्रोता, यहाँ कथाको मूल संकलनकर्ता नारायण र नारदको संवाद प्रकट हुन्छ। अब पुनः महर्षि वाल्मीकि भन्नुहुन्छ, हे राजन, बद्रिका आश्रमको पावन क्षेत्रमा भगवान नारायणले देवर्षि नारदलाई कथा सुनाउँदै भन्नुभयो, हे नारद, जब भक्त वत्सल सर्वेश्वर भगवान श्री कृष्णले आफ्नो मुखारविन्दबाट यस्तो परम शक्तिशाली र दयालु अमृत वचन बोल्नुभयो तब त्यहाँ एउटा अद्वितीय चमत्कार घट्यो। भगवानको त्यो बाणी आकाशमा गुन्जनी बित्तिकै पृथ्वीमा लडिरहेको त्यो बालक सुखदेवको त्यो निष्प्राण चिसो र निलो भइसकेको शरीरमा अचानक प्राणवायुको सञ्चार हुन थाल्यो। उसको मुटुको धड्कन पुनः चल्न थाले, बन्द भएका आँखाहरू बिस्तारै खुले र अनुहारमा एउटा अलौकिक तेज र गाढा रङ फर्कियो। बालक सुखदेव कुनै गहिरो निन्द्राबाट बिउजिएको स्वस्थ मानिस जस्तै सहज रूपमा जीवित भएर जुरुक्क उठेर बसे। उसलाई हेर्दा ऊ अलिकति पनि बिरामी वा पानीमा डुबेको जस्तो देखिँदैन थियो, बरु उसको शरीर पहिलेको भन्दा धेरै गुणा बढी सुन्दर र चम्किलो भएको थियो। आफ्नो मृत्यु भएको छोरालाई यसरी आफ्नै अगाडि जीवित भई उठेर बसेको देखेर ब्राह्मण सुदेव शर्मा र उनकी पत्नी गौतमी दुवैको खुसीको सीमा रहेनन्। उनीहरू महाआनन्दित भए, उनीहरूको हृदय हर्ष आँसुले पुरै भरियो। उनीहरूले आफ्नो छोरालाई हतार हतार अंगालो हाले, उसको शिर सुमसुमाए र आफ्नो भाग्यलाई तथा भगवानलाई बारम्बार धन्यवाद दिए। त्यस अद्भुत र अलौकिक दृश्यलाई आकाशबाट हेरिरहेका स्वर्गका समस्त देवी देवताहरू, गन्धर्वहरू र किन्नरहरू पनि अत्यन्तै चकित र प्रसन्न भए। देवताहरूले आकाशबाट जय होस्, पुरुषोत्तम भगवानको जय होस् भन्दै सुदेवको परिवारमाथि र भगवानको चरणमा कल्प वृक्षका दिव्य पुष्पहरूको वर्षा गर्न थाले। दुन्देवीका बाजा बज्न थाले र गन्धर्वहरूले मंगल गान गाए। नयाँ जीवन पाएका ती सात्विक बालक सुखदेवले उठेर सबैभन्दा पहिले आफ्ना पूजनीय माता र पिताको चरण स्पर्श गरे र उनीहरूलाई प्रणाम गरे र त्यसपछि साक्षात जगदीश्वर श्रीहरि श्रीकृष्णको चरणमा साष्टाङ्ग दण्डवत नमस्कार गरे। भगवानका अनन्य वाहन पंक्षीराज गरुण, जो पहिलो अध्यायदेखि नै सुदेवका लागि चिन्तित र कृपालु थिए, उनी पनि सुदेव ब्राह्मणलाई आफ्ना जीवित पुत्र सुखदेव सहित आनन्दित भएको देखेर भगवानको यो अद्भुत लीला प्रति अत्यन्तै प्रसन्न र कृतज्ञ भए। उनको मनको ठूलो बोझ पनि हट्यो। महर्षि वाल्मीकि भन्नुहुन्छ, हे महाराज दृढ धनुवा, जब सुदेव शर्माको मनको त्यो पुत्र शोक पूर्ण रूपमा शान्त भयो र उनले आफ्नो छोरालाई सुरक्षित र जीवित पाए तब उनको मनमा एउटा परम ज्ञानी ब्राह्मण हुनुको नाताले एउटा धेरै ठूलो गम्भीर र दार्शनिक संशय पैदा भयो। उनी पूर्ण रूपमा आश्चर्यचकित र विस्मित भए। उनले पुनः एकपटक दुवै हात जोडेर भगवान श्रीहरिको चरणमा साष्टाङ्ग दण्डवत नमस्कार गरे र अत्यन्तै नम्र भावले हर्ष र कौतूहलका साथ कापिरहेको गदगद वाणीमा आफ्नो मनको त्यस संशयलाई सधैँका लागि काट्नका लागि आनन्दित हुँदै सर्वेश्वर भगवान श्रीकृष्णसँग सोध्न थाले। सुदेवले भने, हे देवादि

देव हे जगन्नाथ हे भक्त वत्सल हे विधिको विधानलाई पनि आफ्नो इच्छाले चलाउने सर्वशक्तिमान प्रभु हजुरको यो लीला अत्यन्तै गम्भीर र मेरो जस्तो सानो बुद्धिको पहुँच भन्दा धेरै भइरछ। मेरो मनमा एउटा ठूलो संशयले बास गरेको छ, कृपया गरेर मेरो यो अज्ञानतालाई आफ्नै मुखमण्डलबाट निवारण गरिदिनुहोस्। हे प्रभु, मलाई त्यो समयको राम्रोसँग स्मरण छ जब मैले यसै ताम्रपर्णी नदीको किनारमा लगातार 4000 वर्षसम्म अन्न पानी त्यागेर घोर कठोर र अत्यन्तै कष्टकर तपस्या गरेको थिएँ। मेरो त्यो लामो र कठिन तपस्याबाट प्रसन्न भएर जब हजुर मेरो सामु प्रकट हुनुभएको थियो तब हजुरले मलाई स्पष्ट र अत्यन्तै कठोर वचनमा भन्नुभएको थियो कि यशुदेव, तिम्रो भाग्यमा र प्रारब्धमा यस जन्ममा मात्र होइन तिम्रा अगाडि लगातार 7 जन्मसम्म पनि कुनै पुत्रको सुख लेखिएको छैन, तिम्रो वंशमा कुनै सन्तान हुने योग नै छैन। हे लक्ष्मीपति, हजुरको त्यो आफ्नै मुखारविन्दबाट निस्किएको कहिले पनि असत्य नहुने र अकाट्य मानिने वाक्यको उल्लङ्घन यसरी कसरी भयो? हजुरले आफ्नै त्यो कठोर निर्णय र विधिको नियमलाई उल्टाएर मलाई पुत्र मात्र दिनुभएन, बरु आज यसरी मृत्यु भएको पुत्रलाई पनि पुनः जीवित गरिदिनुभयो र उसलाई 12000 वर्षको लामो आयु प्रदान गर्नुभयो। हजुरको आफ्नै वाक्यको यो उल्लङ्घन र यो मृत्यु भएको पुत्र जीवित हुनुको वास्तविक गुप्त र अलौकिक कारण के हो, कृपया गरेर विस्तारपूर्वक बताउनुहोस्। म हजुरको शरणमा छु। सुतजी भन्नुहुन्छ, हे सौनक आदि ऋषिगण, महर्षि वाल्मीकिले राज दृढधनवालाई उनको पूर्वजन्मको यो अत्यन्तै अद्भुत र जिज्ञासाले भरिएको 18 अध्यायको प्रसङ्ग सुनाउनुभयो। राजा दृढधनवा सुदेव ब्राह्मणको यो प्रश्न सुनेर मन्त्र मुग्ध भए र उनको मनमा पनि पुरुषोत्तम मासको त्यो अज्ञात महिमा सुन्ने तीव्र इच्छा जागृत भयो। हे ऋषिगण, सुदेव ब्राह्मणको यो गम्भीर तार्किक र दार्शनिक प्रश्न सुनेर साक्षात भगवान श्रीकृष्णले उनलाई पुरुषोत्तम मासको त्यो परम गोपनीय रहस्य, त्यसको व्रतको अद्वितीय शक्ति र कसरी पुरुषोत्तम मासको एउटै व्रतले 7 जन्मको अभागी प्रारब्धलाई पनि क्षणभरमै खरानी बनाइदिन सक्छ भन्ने कुराको जुन दिव्य उत्तर दिनुभयो, त्यो सम्पूर्ण वृत्तान्त अब आगामी 19 अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामु क्रमशः विस्तारपूर्वक वर्णन गर्दै जानेछु। यो कथा जसले सुन्दछ उसको जीवनका समस्त संशयहरू नष्ट हुन्छन् र उसले भगवानको असीम कृपा प्राप्त गर्दछ। इति श्री पद्म पुराणे अधिक मास महात्मे नारायण नारद संवादे श्रीकृष्ण युधिष्ठिर संवादे राजा दृढधनवा पूर्वजन्म वृत्तान्ते श्रीकृष्ण प्राकटय पुत्र जीवनम नाम 18 अध्याय सम्पूर्ण। जय श्रीमन नारायण, जय श्री हरि।

0: तपाईं अहिले सुनिरहनु भएको छ एफएम अध्यात्म ज्योति।
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: स्वच्छ र शान्त मन, सुखी र सुन्दर जीवन, एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइनका कपडाहरू, श्रेष्ठ टेलरिङ सेन्टरका कामनाहरू। श्रेष्ठ टेलरिङ सेन्टर, बाग बजार र चाभिल।
4: आहानिता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
5: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुका साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
6: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता
7: सिल्भर स्टेट धर्मपथ, न्यू रोड, काठमाडौँ, शाखा शुक्रपथ विशाल बजारको अगाडि, र जावला खेल। फोन 42 23 745 र 42 33 556।

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन प्रसारण सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 6 बज्यो।

0: अध्यात्म ज्योति प्रस्तुत गर्दछ अनुरोध भजन संगीत। यो कार्यक्रमको साथमा
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: नमस्कार, स्वागत अनि अभिवादन कार्यक्रम अनुरोध भजन संगीतमा। म प्रस्तोता युवेन्द्र। अबको करिब करिब एक घण्टा म यहाँसँग यहाँकै अनुरोध भजन लिएर रहनेछु। यहाँले यो कार्यक्रम अवधिभर आफूले सुन्न चाहनु भएको भजन हाम्रो स्टुडियोको टेलिफोन नम्बर 4525401 मार्फत अनुरोध गर्न सक्नुहुनेछ र कार्यक्रम अवधिभर यहाँले सुन्न खोज्नु भएको भजन म यहाँ समक्ष प्रस्तुत गर्नेछु। त कार्यक्रमलाई भने अगाडि बढाउँदैछु प्रस्तुत यो भजनबाट।

0: FM अध्यात्म ज्योति शांति रेडियो
1: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ अनुरोध भजन संगीत यो कार्यक्रमको साथमा
2: नेपाल टेलिकम राष्ट्रको संचार
3: आदरणीय श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम अनुरोध भजन संगीत र कार्यक्रममा अहिले यहाँ आफ्नै अनुरोधका भजनहरू सुन्दै हुनुहुन्छ भजन अनुरोधको निमित्त हाम्रो स्टुडियोको टेलिफोन नम्बर 4525401 मा यहाँले टेलिफोन गरी आफूले सुन्न चाहनुहुने भजन अनुरोध गर्न सक्नुहुनेछ

0: FM अध्यात्म ज्योति शांति रेडियो
1: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ अनुरोध भजन संगीत यो कार्यक्रमको साथमा
2: नेपाल टेलिकम राष्ट्रको संचार
3: आदरणीय श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम अनुरोध भजन संगीत र कार्यक्रममा आफ्नै अनुरोधका भजनहरू सुन्दै हुनुहुन्छ कार्यक्रम अवधिभर अहिले यहाँले हाम्रो स्टुडियोको टेलिफोन नम्बर 4525401 मा टेलिफोन गरी आफूले सुन्न चाहनुहुने भजन अनुरोध गर्न सक्नुहुनेछ र यो कार्यक्रम अवधिभर म यहाँले सुन्न खोज्नु भएको भजन यहाँ समक्ष प्रस्तुत गर्नेछु

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम अनुरोध भजन संगीत। यति बेला बिहानको 6:30 हुँदैछ। अब केही समय व्यावसायिक सन्देशहरू, त्यस पश्चात पुनः म यहाँकै अनुरोध लिएर कार्यक्रममा उपस्थित रहनेछु।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
2: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
1: त्यसैले
2: शुद्धता नै खोजौं।
3: जेजे ज्वेलर्स
4: प्रस्तुत छ, जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
5: बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर ब्याङ्क मुनि, सम्पर्क नम्बर 53204118
4: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।

0: मन शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: क्याप्टेन रेग्मीज फार्म हाउस
3: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
2: क्याप्टेन रेग्मीज फार्म हाउस
3: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
2: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
3: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
2: सेमिनार गोष्ठीका लागि उपयुक्त
3: स्कुल कलेजबाट एजुकेसन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
2: क्याप्टेन रेग्मीज फार्म हाउस कम्तानको बगैँचा बेलकोटगढी मदानपुर 12 देउराली
3: सम्पर्क नम्बर
2: 9141470161
3: 9032445781
2: 9849578781

खिलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।

0: यहाँहरू सुन्दै हुनुहुन्छ अनुरोध भजन सङ्गीत। यो कार्यक्रमको साथमा
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: यी व्यावसायिक सन्देश पश्चात यहाँलाई पुनः एकपटक स्वागत छ। कार्यक्रम सुन्दै हुनुहुन्छ अनुरोध भजन संगीत र कार्यक्रममा अहिले यहाँ आफ्नै अनुरोधका भजनहरू सुन्दै हुनुहुन्छ। भजन अनुरोधको निमित्त हाम्रो स्टुडियोको टेलिफोन नम्बर 4525401 4525401 अहिले यो टेलिफोन नम्बरमा यहाँले टेलिफोन गरी आफूले सुन्न चाहनुहुने भजन अनुरोध गर्न सक्नुहुनेछ।

0: तपाईहरु सुन्दै हुनुहुन्छ अनुरोध भजन संगीत। यो कार्यक्रमको साथमा
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: आदरणीय श्रोता, सुन्दै हुनुहुन्छ कार्यक्रम अनुरोध भजन संगीत र कार्यक्रममा अहिले यहाँ आफ्नै अनुरोधका भजनहरू सुन्दै हुनुहुन्छ। भजन अनुरोधको निमित्त हाम्रो स्टुडियोको टेलिफोन नम्बर 4525401 यहाँले टेलिफोन गरी आफूले सुन्न चाहनुहुने भजन अनुरोध गर्न सक्नुहुनेछ।

हवस्त आदरणीय श्रोता, कार्यक्रमको निर्धारित समय यही पूरा भएको हुँदा अब अहिलेलाई कार्यक्रम अनुरोध भजन संगीतबाट छुटिने समय। म प्रस्तोता युवेन्द्र कार्यक्रमबाट विदा माग्दछु। यतिन्जेलसम्म हाम्रो यो प्रस्तुतिलाई यहाँले ध्यान दिएर सुनिदिनुभयो, साथै अहिले स्टुडियोमा टेलिफोन गरिदिनुभयो, यहाँलाई धेरै धन्यवाद। समय अभावको कारणले प्राप्त सबै अनुरोध भजनलाई मैले कार्यक्रममा समावेश गर्न सकिनँ, यसको निमित्त म यहाँसँग क्षमा माग्दछु। आगामी हप्ता यसै समय फेरि यहाँकै अनुरोध भजन लिएर प्रस्तुत यो कार्यक्रममा उपस्थित रहनेछु। तबसम्मलाई नमस्कार।

0: झूले यहाँ सुंदर FM और ज्योति।
1: अध्यात्म ज्योति।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट, यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
5: टुगेदर वी डेलिभर।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन सेवाका विविध कार्यक्रममा हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

आदरणीय श्रोता, आज हामी पवित्र पुरुषोत्तम महिनाको 18 दिनमा छौं। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्य अन्तर्गतको 18 अध्याय अर्थात् 18 अध्याय।

सुतजी भन्नुहुन्छ। हे परम पावन जितेन्द्रिय वेद वेदाङ्गका अद्वितीय ज्ञाता र नैमिषारण्यको यस पुण्य भूमिमा हजारौं वर्षसम्म चल्ने महान ज्ञान यज्ञको अनुष्ठानमा सदा सर्वदा संलग्न हुनुभएका शौनक आदि ऋषिगण हजुरहरूले अघिल्लो सत्रौं अध्यायमा विधिको त्यो अत्यन्तै कारुणिक र कठोर विधान श्रवण गर्नुभयो, जहाँ सुदेव ब्राह्मणका 12 वर्षका एकमात्र पुत्र शुकदेव जलमा डुबेर मृत्युको मुखमा परे र उनका माता पिताले बावडीको किनारमा गरेको त्यो हृदय विदारक विलापले सम्पूर्ण भनलाई अश्रुपूर्ण बनायो। अब म हजुरहरूका सामु महर्षि वाल्मीकि र सूर्यवंशका महाप्रतापी चक्रवर्ती राजा दृढधनुवाबीच भएको त्यस परम पावन आश्चर्यमय अलौकिक र ब्रह्माण्डकै सबैभन्दा ठूलो रहस्य उद्घाटन गर्ने 18 अध्यायको दिव्य प्रसङ्ग विस्तारपूर्वक श्रवण गराउँछु। यो अध्याय केवल एउटा इतिहास मात्र होइन, यो त मनुष्यका समस्त संशयहरूलाई जरेदेखि काट्ने प्रारब्ध कर्मको गहिरो सिद्धान्तलाई बुझाउने र भगवान श्रीहरिको परम प्रिय पुरुषोत्तम मासको त्यो अचिन्त्य अनन्त र अगाध महिमालाई संसारको सामु प्रकट गर्ने एउटा परम पावन माध्यम हो। तसर्थ हजुरहरू आफ्ना मनका सम्पूर्ण सांसारिक चञ्चलता चिन्ता भय र अन्य विचारहरूलाई त्यागेर एकाग्रचित्त भई भक्ति रसले भरिएको यो अमृतमय कथा श्रवण गर्नुहोस्, किनकि यस अध्यायको श्रवण मात्रले पनि मनुष्यको अकाट्य अकाल मृत्युको योग समेत टर्न सक्दछ र जीवनमा परम कल्याणको उदय हुन्छ। परम पूजनीय त्रिकालदर्शी र दिव्य ज्ञानका महासागर महर्षि वाल्मीकि राजा दृढधनुवालाई उनको पूर्व जन्मको त्यो परम पावन र विस्मयकारी इतिहास सुनाउँदै अगाडि भन्नुहुन्छ, हे महाराज दृढधनुवा, जब त्यो अभागी तर परम धर्मात्मा वृद्ध ब्राह्मण सुदेव शर्मा आफ्नो मृत 12 वर्षको छोरा सुखदेवको चिसो निष्प्राण र जलमग्न शरीरलाई आफ्नो काखमा राखेर रा छाती पिड्दै कपाल लुच्दै र आँसुको खोलो बगाउँदै त्यस बावडीको किनारमा हाकार गर्दै विलाप गरिरहेका थिए, ठिक त्यही समयमा प्रकृतिमा एउटा अत्यन्तै भयानक अलौकिक र प्रलयकारी परिवर्तन देखा पर्न थाल्यो। त्यस वृद्ध ब्राह्मणको त्यो कारुणिक क्रन्दन र विलापलाई सुनेर मानौ सम्पूर्ण चराचर ब्रह्माण्ड नै स्तब्ध भयो। अचानक आकाशको निलो रङ हराएर गयो र दशै दिशामा पूर्व पश्चिम उत्तर दक्षिण ईशान अग्नि नैऋत्य वायव्य पूर्व र अधो भयानक रूपमा गर्जन गर्दै घोर अन्धकार फैलाउँदै प्रलय कालका जस्ता काला निला र विशाल मेघहरू ओहिरेर आए। ती मेघहरूको गर्जन यति धेरै भयानक तीव्र र कानै फुट्ने खालको थियो कि त्यसको ठूलो प्रतिध्वनिले वनका ठूला ठूला पर्वतहरू

पहाडहरू र चट्टानहरू समेत जोडसँग कम्पायमान हुन थाले। त्यसै गरी छालालाई तीखो बाणले रोपे जस्तो तीक्ष्ण स्पर्श गर्ने अत्यन्तै चिसो र भयानक वेग भएको विनाशकाली वायु आँधी बेरी चल्न थाल्यो। यो वायुको वेगले वनका विशाल रुखहरू जरादेखि नै उखलिएर ढल्न थाले। आकाशमा छेडछेडमा अत्यन्तै जोरसँग आँखालाई अन्धो बनाइदिने खालको देदीप्यमान बिजुली चट्याङ चम्कन थाल्यो। ती काला बादलहरूको भयानक शब्द र गर्जनले चारै दिशाहरू पूर्ण भरिए। ब्रह्माण्डमा चारैतिर केवल अन्धकार, बिजुलीको चमक, भयानक हावाको सुस्केरा र मेघको गर्जन बाहेक अरू केही पनि देखिँदैनथ्यो, सुनिँदैनथ्यो। महर्षि वाल्मीकि अगाडि भन्नुहुन्छ, हे राजन, त्यसपछि आकाशबाट पानीका ठूला ठूला धाराहरू खस्न थाले। त्यो सामान्य झरी थिएन, त्यो त मानव प्रलय कालमा जस्तै आकाशका सबै ढोकाहरू एकैचोटि खोलेर पृथ्वीलाई जलमग्न गराउन आएको महावर्षा थियो। यस प्रकार एक दिन वा दुई दिन होइन, लगातार एक मास पूरा एक महिनासम्म दिन रात नभनी एक पल पनि नरोकी आकाशबाट यति ठूलो जल बर्सियो कि सम्पूर्ण पृथ्वी, वन पहाड, उपत्यका र नदीहरू जताततै जलले भरिए। जता हेर्यो केवल अगाध जलको समुद्र मात्र देखिन थाल्यो। परन्तु हे महाराज दृढधनुवा, विधिको विस्मयकारी लीला त हेर्नुहोस्। बाहिरी संसारमा त्यत्रो प्रलयङकारी महावर्षा भइरहेको थियो, मुसलधारी पानी परिरहेको थियो, चट्याङ परिरहेको थियो र पर्वतहरू काँपिरहेका थिए, तर आफ्नो एकमात्र मुटुको टुक्रा जस्तो पुत्रको अकाल मृत्यु र भिछोडको भयानक शोक रूपी अग्निको रातले भित्रभित्रै चलिरहेका, तपेका र पूर्ण रूपमा संज्ञा शून्य भएका त्यस ब्राह्मण सुदेव शर्मालाई बाहिरको त्यस प्रलय, महाझरी, हावाउरी वा बिजुलीको बारेमा केही पनि महसुस भएन, कुनै ज्ञान नै भएन। उनको शरीर पानीले पुरै भिजिसकेको थियो, जाडोले काँपिरहेको थियो, तर उनको चित्त केवल आफ्नो मृत छोरामा र भगवानमा मात्र एकाग्र थियो। त्यस पुरा एक महिनाको अवधिमा पुत्र शोकमा डुबेका सुदेव शर्माले आफ्नो प्यास मिटाउन एक थोपा जल पनि पिएनन्। उनले आफ्नो क्षुधा शान्त गर्न अन्नको एक दाना वा फलफुल पनि भोजन गरेनन्। उनी भोग, प्यास, जाडो र निन्द्रा भन्दा धेरै माथि उठिसकेका थिए। उनी आफ्नो गोदीमा त्यस मृत बालकको शरीरलाई कसेर समातिरहेका थिए र आफ्ना आँखाहरूबाट आँसु बगाउँदै पुनः पुनः, हे पुत्र सुखदेव, मलाई छोडेर कहाँ गयौ, हे नारायण, हे कृष्ण, हे गोपीनाथ, यस प्रकार पुकार्दै चिच्याउँदै र विलाप गर्दा गर्दै नै उनको त्यो पुरा एक महिना 30 दिनको समय व्यतीत भयो। उनको यो अवस्था देखेर उनकी पत्नी गौतमी पनि उनीसँगै त्यही जल र हिलोमा बसेर रोइरहिन्। महर्षि वाल्मीकि कथाको सबैभन्दा मुख्य रहस्यमय र कल्याणकारी आध्यात्मिक चुरो प्रकट गर्दै राजा दृढधनुवालाई भन्नुहुन्छ, ए सूर्य वंशका श्रेष्ठ राजन, अब यहाँ नै भगवानको त्यो परम अचिन्त्य र दिव्य लीला प्रकट भयो, जसले यो चराचर ब्रह्माण्डको नियमलाई नै बदलिदियो। जुन महिनामा त्यो बावडीमा बालक सुखदेवको मृत्यु भएको थियो र जुन पूरा एक महिनाभरि सुदेव ब्राह्मणले त्यस बावडीको पवित्र किनारमा जलमग्न अवस्थामा भोक प्यास त्यागेर अनिदो रहेर आफ्नो मृत पुत्रलाई काखमा लिई विलाप गर्दै भगवानको नाम पुकारा गरिरहेका थियो, त्यो महिना वास्तवमा कुनै साधारण महिना थिएन। त्यो महिना त साक्षात भगवान श्रीहरि श्रीकृष्णको सबैभन्दा बढी प्रिय, सम्पूर्ण महिनाहरूका राजा, मङ्गलका धाम र अलौकिक फल प्रदान गर्ने पुरुषोत्तम मास थियो। शास्त्रहरूमा पुरुषोत्तम मासको व्रतको जुन नियम बताइएको छ, त्यस अनुसार मनुष्यले कुनै पनि जलाशय वा नदीको किनारमा बस्नुपर्छ, पूर्ण रूपमा निराहार बस्नुपर्छ, रात्रिमा जागा बस्नुपर्छ, संसारका समस्त सुख र आसक्तिहरूलाई त्याग्नुपर्छ र निरन्तर रूपमा भगवान श्रीहरिको नामको संकीर्तन वा जप गर्नुपर्छ। हे राजन, सुदेव ब्राह्मणले कुनै व्रत गर्ने इच्छाले वा पुरुषोत्तम मासको महिमा थाहा पाएर यो सबै गरेका थिएनन्।
उनी त केवल आफ्नो पुत्रको शोकमा व्याकुल भएर अन्न पानी छोडेर नदी किनारमा बसेका थिए र दुःखको अतिशयताका कारण भगवानको नाम पुकारिरहेका थिए। तर अज्ञानमै जान्दा नजान्दै पनि उनको तर्फबाट पुरुषोत्तम मासको त्यो सबैभन्दा कठोर उत्तम र सात्विक नियमहरूको अक्षरशः पालन हुन पुग्यो। उनले अन्जानमै पुरुषोत्तम मासको त्यो परम दुर्लभ र अलौकिक व्रतलाई पूर्ण रूपमा सम्पन्न गरे। शास्त्रको यो नियम छ कि अमृतलाई अमृत नै ठानेर पिए पनि वा अमूल्य औषधि सम्झेर विष ठानेर पिए पनि त्यसले आफ्नो अमर बनाउने गुण छोड्दैन। ठिक त्यसै गरी पुरुषोत्तम मासको सेवा चाहे जानेर श्रद्धापूर्वक गरियोस् वा नजानेर अज्ञानतावश गरियोस्, त्यसको महापुण्यको फल कहिले पनि नष्ट हुँदैन। सुदेव ब्राह्मणको त्यस अज्ञात कठोर र अखण्ड पुरुषोत्तम सेवाबाट साक्षात गोलोक बिहारी भक्त वत्सल भगवान श्रीहरि श्रीकृष्ण अत्यन्तै प्रसन्न हुनुभयो। उहाँको प्रसन्नताको सीमा रहेन, किनकि उहाँको लागि आफ्नो प्रिय महिनाको सेवा गर्ने भक्त संसारमा सबैभन्दा बढी प्यार हुन्छ। महर्षि वाल्मीकि भन्नुहुन्छ, हे महाराज, जब सुदेव ब्राह्मणको त्यो अज्ञात व्रतको एक महिना पूर्ण भयो तब आफ्ना अनन्य भक्तको कष्ट हरण गर्न र पुरुषोत्तम मासको महिमा संसारमा फैलाउनका लागि साक्षात भगवान श्रीकृष्ण नारायण त्यहाँ प्रत्यक्ष रूपमा प्रकट हुनुभयो। भगवानको प्राकट्य हुने बित्तिकै प्रकृतिमा भएको त्यो भयानक रूप क्षणभरमै शान्त भयो। आकाशबाट मेघहरूको भयानक गर्जन बन्द भयो। मुसलधारी पानी पर्न तत्कालै रोकियो। आँधीबेरी शान्त भयो। बिजुलीको चमक हरायो र आकाश पूर्ण रूपमा सफा भई सुवर्ण रङको सूर्यको प्रकाश चारैतिर फैलियो। त्यस पावन घडीमा सुदेव र गौतमीका आँखाहरूको अगाडि साक्षात सच्चिदानन्द घन सजल जलद श्याम वर्ण पिताम्बरधारी मयूर मुकुट सुसज्जित हातमा मुरली लिएका गलामा वैजन्ती माला र छातीमा कौस्तुभ मणि चम्किएका करोडौं कामदेवहरूलाई पनि लज्जित पार्ने परम सुन्दर रूप भएका भगवान श्रीकृष्ण प्रकट हुनुभयो। उहाँको दिव्य शरीरबाट निस्किएको अलौकिक प्रकाशले त्यस बावडीको ओरपरको सम्पूर्ण क्षेत्र दीप्त्यमान भयो। त्यस समयमा पुत्र शोकले व्याकुल भएका वृद्ध ब्राह्मण सुदेव शर्माले जब आफ्नो अगाडि साक्षात ब्रह्माण्ड नायक आफ्ना आराध्य देव भगवान श्रीकृष्णलाई उभिरहेको देखे तब उनी आश्चर्य र भक्तिले गदगद भए। उनले शीघ्रताका साथ आफ्नो मृत पुत्र सुखदेवको शरीरलाई तल पवित्र पृथ्वीमा राखे र आफ्नी पत्नी गौतमी सहित भगवानको चरण कमलमा साष्टाङ्ग दण्डवत नमस्कार गरे। उनीहरूले भगवानको चरणमा आफ्नो शिर राखेर आँसुले उहाँका घोडा धोए। त्यसपछि सुदेव शर्मा उठेर अत्यन्तै विनयपूर्वक दुवै हात जोडेर भगवानको मधुर रूपलाई हेर्दै उहाँकै अगाडि धरतीमा भुइँमा विनम्र भएर बसे। उनीहरूको हृदयमा अब शोकको ठाउँमा परम भक्तिको उदय भइसकेको थियो। महर्षि वाल्मीकि अगाडि भन्नुहुन्छ, हे राजन दृढधनवा, आफ्ना अनन्य भक्त सुदेवलाई यसरी हात जोडेर अगाडि बसिरहेको र अन्जानमै भए पनि आफ्नो प्रिय पुरुषोत्तम मासको परम कठिन व्रत गरेको देखेर भक्त वत्सल भगवान श्रीकृष्ण अत्यन्तै प्रसन्न हुनुभयो र उहाँको मुखमण्डलमा एउटा मन्द करुणामय मुस्कान छायो। भगवानले सुदेवको शोकलाई हरण गर्दै आफ्नो मुखमण्डलबाट संसारलाई शीतलता र जीवन प्रदान गर्ने अमृत जस्तै मधुर स्वरमा बोल्न थाल्नुभयो। भगवान श्रीकृष्णले भन्नुभयो, हे सुदेव शर्मा, तिमी धन्य हौ। तिमी यस चराचर संसारमा अत्यन्तै भाग्यवान र श्रेष्ठ छौ, किनकि तिमीबाट मेरो सबैभन्दा प्रिय पुरुषोत्तम मासको त्यो परम दुर्लभ व्रत सम्पन्न भएको छ, जसलाई ठूला ठूला योगी र मुनिहरूले पनि सहजै गर्न सक्दैनन्। अब तिम्रो जीवनमा जुन कल्याणकारी घटना घट्नेवाला छ त्यसलाई तिमी ध्यान दिएर सुन। म स्वयं नै तिमीलाई यो बताउँदैछु। हे श्रेष्ठ ब्राह्मण, देवल मुनिका वचन अनुसार तिम्रो यस पुत्रको आयु केवल 12 वर्ष मात्र निश्चित थियो र विधिको विधान अनुसार यसको जन्म डुबेर मृत्यु भयो, त्यो सत्य थियो। परन्तु
तिम्रो यस पुरुषोत्तम व्रतको महापुण्यको प्रभावले म विधिको त्यो लेखलाई मेटाइदिन्छु। अब तिम्रो यस मृत पुत्र सुखदेवको आयु केवल केही वर्ष मात्र होइन पूर्ण 12,000 वर्षसम्मको हुनेछ। हे द्विजोत्तम, तिम्रो यो छोरा दीर्घायु मात्र हुने छैन, यसले आफ्नो सम्पूर्ण जीवनभरि तिमीहरू दुवै माता पिताको संसारको सबैभन्दा उत्तम सुख, सन्तोष र कीर्ति प्रदान गर्नेछ। यसमा अलिकति पनि सन्देह वा संशय छैन। म तिम्रो यस अन्जानमा गरिएको सेवाबाट अत्यन्तै प्रसन्न र सन्तुष्ट भएर मृत पुत्रलाई पुनः नयाँ जीवन दान दिँदै तिमीलाई सधैँका लागि सुम्पिदिन्छु। यसलाई ग्रहण गर। आदरणीय श्रोता, यहाँ कथाको मूल संकलनकर्ता नारायण र नारदको संवाद प्रकट हुन्छ। अब पुनः महर्षि वाल्मीकि भन्नुहुन्छ, हे राजन, बद्रिका आश्रमको पावन क्षेत्रमा भगवान नारायणले देवर्षि नारदलाई कथा सुनाउँदै भन्नुभयो, हे नारद, जब भक्त वत्सल सर्वेश्वर भगवान श्रीकृष्णले आफ्नो मुखारविन्दबाट यस्तो परम शक्तिशाली र दयालु अमृत वचन बोल्नुभयो, तब त्यहाँ एउटा अद्वितीय चमत्कार घट्यो। भगवानको त्यो बाणी आकाशमा गुन्जनी बित्तिकै पृथ्वीमा लडिरहेको त्यो बालक सुखदेवको त्यो निष्प्राण चिसो र निलो भइसकेको शरीरमा अचानक प्राणवायुको सञ्चार हुन थाल्यो। उसको मुटुको धड्कन पुनः चल्न थाले, बन्द भएका आँखाहरू बिस्तारै खुले र अनुहारमा एउटा अलौकिक तेज र गाढा रङ फर्कियो। बालक सुखदेव कुनै गहिरो निन्द्राबाट बिउजिएको स्वस्थ मानिस जस्तै सहज रूपमा जीवित भएर जुरुक्क उठेर बसे। उसलाई हेर्दा ऊ अलिकति पनि बिरामी वा पानीमा डुबेको जस्तो देखिँदैनथ्यो। बरु उसको शरीर पहिलेको भन्दा धेरै गुणा बढी सुन्दर र चम्किलो भएको थियो। आफ्नो मृत्यु भएको छोरालाई यसरी आफ्नै अगाडि जीवित भई उठेर बसेको देखेर ब्राह्मण सुदेव शर्मा र उनकी पत्नी गौतमी दुवैको खुसीको सीमा रहेनन्। उनीहरू महा आनन्दित भए। उनीहरूको हृदय हर्ष आँसुले पुरै भरियो। उनीहरूले आफ्नो छोरालाई हतार हतार अंगालो हाले, उसको शिर सुमसुमाए र आफ्नो भाग्यलाई तथा भगवानलाई बारम्बार धन्यवाद दिए। त्यस अद्भुत र अलौकिक दृश्यलाई आकाशबाट हेरिरहेका स्वर्गका समस्त देवी देवताहरू, गन्धर्वहरू र किन्नरहरू पनि अत्यन्तै चकित र प्रसन्न भए। देवताहरूले आकाशबाट जय होस्, पुरुषोत्तम भगवानको जय होस् भन्दै सुदेवको परिवारमाथि र भगवानको चरणमा कल्प वृक्षका दिव्य पुष्पहरूको वर्षा गर्न थाले। दुन्देवीका बाजा बज्न थाले र गन्धर्वहरूले मंगल गान गाए। नयाँ जीवन पाएका ती सात्विक बालक सुखदेवले उठेर सबैभन्दा पहिले आफ्ना पूजनीय माता र पिताको चरण स्पर्श गरे र उनीहरूलाई प्रणाम गरे र त्यसपछि साक्षात जगदीश्वर श्रीहरि श्रीकृष्णको चरणमा साष्टाङ्ग दण्डवत नमस्कार गरे। भगवानका अनन्य वाहन पंक्षीराज गरुण, जो पहिलो अध्यायदेखि नै सुदेवका लागि चिन्तित र कृपालु थिए, उनी पनि सुदेव ब्राह्मणलाई आफ्ना जीवित पुत्र सुखदेव आनन्दित भएको देखेर भगवानको यो अद्भुत लीला प्रति अत्यन्तै प्रसन्न र कृतज्ञ भए। उनको मनको ठूलो बोझ पनि हट्यो। महर्षि वाल्मीकि भन्नुहुन्छ, हे महाराज दृढ धनुवा, जब सुदेव शर्माको मनको त्यो पुत्र शोक पूर्ण रूपमा शान्त भयो र उनले आफ्नो छोरालाई सुरक्षित र जीवित पाए, तब उनको मनमा एउटा परम ज्ञानी ब्राह्मण हुनुको नाताले एउटा धेरै ठूलो गम्भीर र दार्शनिक संशय पैदा भयो। उनी पूर्ण रूपमा आश्चर्यचकित र विस्मित भए। उनले पुनः एक पटक दुवै हात जोडेर भगवान श्रीहरिको चरणमा साष्टाङ्ग दण्डवत नमस्कार गरे र अत्यन्तै नम्र भावले हर्ष र कौतूहलका साथ कापिरहेको गदगद वाणीमा आफ्नो मनको त्यस संशयलाई सधैँका लागि काट्नका लागि आनन्दित हुँदै सर्वेश्वर भगवान श्रीकृष्णसँग सोध्न थाले। सुदेवले भने, हे देवादिदेव, हे जगन्नाथ, हे भक्त वत्सल, हे विधिको विधानलाई पनि आफ्नो इच्छाले चलाउने सर्वशक्तिमान प्रभु, हजुरको यो लीला अत्यन्तै गम्भीर र मेरो जस्तो सानो बुद्धिको पहुँचभन्दा धेरै बाहिर छ। मेरो मनमा एउटा ठूलो संशयले बास गरेको छ। कृपया गरेर मेरो यो अज्ञानतालाई आफ्नै मुखमण्डलबाट निवारण गरिदिनुहोस्।
हे प्रभु, मलाई त्यो समयको राम्रोसँग स्मरण छ जब मैले यसै ताम्रपर्णी नदीको किनारमा लगातार 4000 वर्षसम्म अन्न पानी त्यागेर घोर कठोर र अत्यन्तै कष्टकर तपस्या गरेको थिएँ। मेरो त्यो लामो र कठिन तपस्याबाट प्रसन्न भएर जब हजुर मेरो सामु प्रकट हुनुभएको थियो तब हजुरले मलाई स्पष्ट र अत्यन्तै कठोर वचनमा भन्नुभएको थियो कि यशुदेव, तिम्रो भाग्यमा र प्रारब्धमा यस जन्ममा मात्र होइन तिम्रा अगाडि लगातार 7 जन्मसम्म पनि कुनै पुत्रको सुख लेखिएको छैन, तिम्रो वंशमा कुनै सन्तान हुने योग नै छैन। हे लक्ष्मीपति, हजुरको त्यो आफ्नै मुखारविन्दबाट निस्किएको कहिले पनि असत्य नहुने र अकाट्य मानिने वाक्यको उल्लङ्घन यसरी कसरी भयो? हजुरले आफ्नै त्यो कठोर निर्णय र विधिको नियमलाई उल्टाएर मलाई पुत्र मात्र दिनुभएन, बरु आज यसरी मृत्यु भएको पुत्रलाई पनि पुनः जीवित गरिदिनुभयो र उसलाई 12000 वर्षको लामो आयु प्रदान गर्नुभयो। हजुरको आफ्नै वाक्यको यो उल्लङ्घन र यो मृत्यु भएको पुत्र जीवित हुनुको वास्तविक गुप्त र अलौकिक कारण के हो, कृपया गरेर विस्तारपूर्वक बताउनुहोस्, म हजुरको शरणमा छु। सुतजी भन्नुहुन्छ, हे सौनक आदि ऋषिगण, महर्षि वाल्मीकिले राज दृढधनवालाई उनको पूर्वजन्मको यो अत्यन्तै अद्भुत र जिज्ञासाले भरिएको 18 अध्यायको प्रसङ्ग सुनाउनु भयो। राजा दृढधनवा सुदेव ब्राह्मणको यो प्रश्न सुनेर मन्त्र मुग्ध भए र उनको मनमा पनि पुरुषोत्तम मासको त्यो अज्ञात महिमा सुन्ने तीव्र इच्छा जागृत भयो। हे ऋषिगण, सुदेव ब्राह्मणको यो गम्भीर तार्किक र दार्शनिक प्रश्न सुनेर साक्षात भगवान श्रीकृष्णले उनलाई पुरुषोत्तम मासको त्यो परम गोपनीय रहस्य, त्यसको व्रतको अद्वितीय शक्ति र कसरी पुरुषोत्तम मासको एउटै व्रतले 7 जन्मको अभागी प्रारब्धलाई पनि क्षणभरमै खरानी बनाइदिन सक्छ भन्ने कुराको जुन दिव्य उत्तर दिनुभयो, त्यो सम्पूर्ण वृत्तान्त अब आगामी 19 अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामु क्रमशः विस्तारपूर्वक वर्णन गर्दै जानेछु। यो कथा जसले सुन्दछ उसको जीवनका समस्त संशयहरू नष्ट हुन्छन् र उसले भगवानको असीम कृपा प्राप्त गर्दछ। इति श्री पद्म पुराणे अधिक मास महात्मे नारायण नारद संवादे श्रीकृष्ण युधिष्ठिर संवादे राजा दृढधनवा पूर्वजन्म वृतान्ते श्रीकृष्ण प्राकटय पुत्र जीवनम नाम 18 अध्याय सम्पूर्ण। जय श्रीमन नारायण, जय श्री हरि।

0: गोल्ड पैलेस सुप्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ। सिल्वर स्टेट।

0: 5456।
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
0: जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल ऊर्जा दाल चामल स्वादले खाइन्छ सधैँ स्वस्थ भइन्छ
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा सन्देशहरू लागू हुनेछ
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
4: एसई सकियो अब रमाइलो सुरु भयो
5: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS
4: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म
4: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
6: नेपाल टेलिकम राष्ट्रको सञ्चार
7: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम भजनाञ्जली

0: FM अध्यात्म ज्योति 104.8
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे SR Lax। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो लैक्सेटिव ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
4: सम्पर्क 9800183007।
5: क्याप्टेन रेग्मीज फार्म हाउस।
6: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस।
6: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
5: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
6: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
5: सेमिनार गोष्ठीका लागि उपयुक्त
6: स्कुल कलेजबाट एजुकेसन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैँचा, बेलकोट गढी, मदानपुर 12, देउराली।
6: सम्पर्क नम्बर
5: 9141470164,
6: 9032345054,
5: 9849527881।
0: अहिले सुन्दै हुनुहुन्छ FM अध्यात्म ज्योति 104.8। अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम भजनाञ्जली।

0: झूले यहाँ सुंदर FM और ज्योति।
1: अध्यात्म ज्योति।

आदरणीय श्रोता, एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: कार्यक्रम समर्पण FM अध्यात्म ज्योति 104.8 इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल, लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: स्वाद मात्र होइन प्रेम पस्कने।
4: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
5: सिल्भर

0: बस्नु पर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थोबुस्ट। गन्धपुरा, बोसवेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: आइया भन्ने दिन गए आराम छ अहिले, अर्थोबुस्ट रोजिकन राम्रो गरे मैले।
0: अर्थोबुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
2: सम्पर्क 9808300007।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
2: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि। सम्पर्क नम्बर 5320411, 9808786।
3: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
5: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु
3: सिल्वर स्टेट धर्मपथ रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556।
4: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल।

0: खिलौना नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
4: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: अहिले सुन्दै हुनुहुन्छ FM अध्यात्म ज्योति 104.8

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: गड़बड़ गड़बड़ पेट गड़बड़ जब पेट गड़बड़ सब तिर हड़बड़।
2: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
3: सम्पर्क 9800183007।
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
4: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
5: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
4: सेमिनार गोष्ठीका लागि उपयुक्त
5: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस। कम्तानको बगैंचा बेलकोटगढी मदानपुर 12 देउराली।
5: सम्पर्क नम्बर
4: 9141470164
5: 9032345054
4: 9049528781।
6: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: सुन रहे हैं FM और चैट ज्योति ज्योति।
1: अध्यात्म ज्योति।

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

सिल्भर प्यालेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइनका मिसावट रहित चाँदीका एक्सक्लुसिभ गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसरका लागि चाहिने चाँदीका सामानहरूको लागि सिल्भर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्भर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यु रोड एवं प्युखा न्यु रोड होलसेल तथा रिटेल सेवा

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: कोइले अइया एकातिर कोइले अर्कोतिर दुखाइले जिन्दगीमा जहिले पनि पिर
3: दुखाइ सहेर बस्नु पर्ने दिन अब गए घुडाको समस्या होस् वा कम्मरको पीडा फ्रोजन शोल्डर होस् वा साइटिका सबैको समाधान हो अर्थोबुस्ट गन्धपुरा बोसवेलिया नीलगिरी अदुवा कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत त्यो पनि बिना साइड इफेक्ट
2: आइया भन्ने दिन गए आराम छ अहिले अर्थोबुस्ट रोजिकन राम्रो गरे मैले
3: अर्थोबुस्ट प्राकृतिक उपचार छिटो राहत दुखाइको अन्त्य आनन्दको सुरुवात अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ
4: सम्पर्क 9808300007
5: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
6: जहाँ हेर्यो त्यहाँ मिसावट छ
5: त्यसैले शुद्धता नै खोजौं
7: जेजे ज्वेलर्स
8: प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
4: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि
9: सम्पर्क नम्बर 5320411 9808688
5: जे जे ज्वेलर्स शुद्धताको पहिचान

0: सूत्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु
3: सिल्वर स्टेट धर्मपथ रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556।
4: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध

खिलौन नभर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अहिले सुन्दै हुनुहुन्छ FM अध्यात्म ज्योति 104.5।

विधि हरि हर सुर सर्व महामत गजराज कहूं

0: गोल्ड पैलेस सुक्रपत न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: इन्वेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
4: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
5: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
4: सेमिनार गोष्ठीका लागि उपयुक्त
5: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैंचा, बेलकोट गढी, मदानपुर 12, देउराली।
5: सम्पर्क नम्बर
4: 9141470164,
5: 9832545054,
4: 9849528781।
6: FM अध्यात्म ज्योति, शांति रेडियो।

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहान

0: FM is a 104.8 megahertz. Yeah, I'm here. I'm here for now. Is it me fit? Me fit.
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।

0: சாவேல் சுச்சப்பாட்டி கடபடு கடபடு பேட்டு கடபடு ஜப பேட்டு கடபடு சபை தீர ஹடபடு
1: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
2: पिक्सी ब्रान्डको अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू
3: उच्च स्तरीय 100% सुतीबाट निर्मित पसिना सोच्ने हलुका टिकाउ र मुलायम इनरवेयर
2: जेन्ट्सको लागि पिक्सी सुपर कुल भेस्ट ब्रिफ्स र पिक्सी गिलेक्स भेस्ट लेडिजको लागि पिक्सी फेमिनेक्स क्यामिसोल र ब्लोमर
4: पिक्सी फर द कम्फर्टेबल यू।
5: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
6: जहाँ हेर्यो त्यहाँ मिसावट छ।
5: त्यसैले शुद्धता नै खोजौँ। जेजे ज्वेलर्स
7: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
8: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
9: सम्पर्क नम्बर 5320411 98026788।
7: जेजे ज्वेलर्स शुद्धताको पहिचान।
10: FM AJ 104.8.

0: सिल्वर पैलेस विश्वसनीय सुरक्षित र भर पर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइन का मिसावट रहित चाँदी का एक्सक्लुसिव गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसर का लागि चाहिने चाँदी का सामानहरूको लागि सिल्वर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्वर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा
1: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा कथा परम्पराको कथा सिप र सुन्दरताको पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको
2: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर
1: सिन्स 1975

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: कोइले अइया एकातिर कोइले अर्कोतिर दुखाइले जिन्दगीमा जहिले पनि पिर
3: दुखाइ सहेर बस्नु पर्ने दिन अब गए घुडाको समस्या होस् वा कम्मरको पीडा फ्रोजन शोल्डर होस् वा साइटिका सबैको समाधान हो अर्थबुस्ट गन्धपुरा बोस्वेलिया नीलगिरी अदुवा कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थबुस्टले ल्याउँछ छिटो राहत बिना साइड इफेक्ट
2: अइया भने दिन गए आराम छ अहिले अर्थबुस्ट रोजिकन राम्रो गरे मैले
3: अर्थबुस्ट प्राकृतिक उपचार छिटो राहत दुखाइको अन्त्य आनन्दको सुरुवात अर्थबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सदैव।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँ को सेवा वा उत्पादन को विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

1048.

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

के लफड़े लफड़े झगड़े अरे झगड़े।

0: 1048.
1: कहिले आया एकातिर कहिले अर्कोतिर दुखाइले जिन्दगीमा जहिले पनि पिर
2: दुखाइ सहेर बस्नु पर्ने दिन अब गए। घुडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थ बुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थ बुस्ट ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: आइया भने दिन गए आराम छ अहिले, अर्थ बुस्ट रोजिकन राम्रो गरे मैले।
2: अर्थ बुस्ट, प्राकृतिक उपचार छिटो राहत, दुखाइको अन्त्य आनन्दको सुरुवात। अर्थ बुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
3: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
4: टुगेदर वी डेलिभर।
5: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
6: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड पैलेस सुक्रपत न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: पिक्सी ब्रांड को अंतरराष्ट्रीय स्तर का उत्पादन
2: उच्च स्तरीय 100% सूती बाट निर्मित पसिना सोच्ने हलुका टिकाऊ र मुलायम इनरवेयर
1: जेन्ट्स को लागि पिक्सी सुपर कुल भेस्ट ब्रिफ्स र पिक्सी गिलेक्स भेस्ट लेडीज को लागि पिक्सी फेमिनेक्स क्यामिसोल र ब्लोमर
3: पिक्सी फर द कम्फर्टेबल यू।
4: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
5: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
4: त्यसैले
5: शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
6: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
7: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड बैंक मुनि।
8: सम्पर्क नम्बर 5320411 98026788।
6: जेजे ज्वेलर्स शुद्धताको पहिचान।
9: One oh four eight.

0: 1048.
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एक मात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशक देखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
4: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
5: टुगेदर वी डेलिभर

0: 1048.
1: सिल्वर पैलेस विश्वसनीय सुरक्षित र भर पर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइन का मिसावट रहित चाँदी का एक्सक्लुसिव गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसर का लागि चाहिने चाँदी का सामानहरूको लागि सिल्वर पैलेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्वर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा।
2: मेरो सासुआमा गाउँबाट आउनु भएको खाना खान पटक्कै नमान्ने जहिले पनि गाउँको जस्तो खाना मात्र भन्ने हुन पनि हो खानामा गाउँको जस्तो स्वाद यहाँ कहाँ पाउनु तर जब मैले जयश्रीको शुभ लगन र माइती घर चामल प्रयोग गर्न थाले घरमा कसैलाई पनि खाना खान करै गर्नु पर्दैन
3: जयश्री फुड्स प्रणालीद्वारा उत्पादित झलक शुभ लगन र माइती घर चामल स्वाद र सन्तुष्टिको लागि
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
4: टुगेदर वी डेलिभर।

0: गोल्ड प्यालेस, शुक्लपथ न्यू रोड काठमाडौँ। फोन नम्बर 42 43 736।
1: गड़बड़ गड़बड़ पेट गड़बड़ जब पेट गड़बड़ सब तिर हड़बड़।
2: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
3: पिक्सी ब्रान्डको अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू,
4: उच्च स्तरीय 100% सुतीबाट निर्मित पसिना सोच्ने हलुका टिकाउ र मुलायम इनरवेयर,
3: जेन्ट्सको लागि पिक्सी सुपर कुल भेस्ट ब्रिफ्स र पिक्सी गिलेक्स भेस्ट, लेडिजको लागि पिक्सी फेमिनेक्स क्यामिसोल र ब्लोमर।
5: पिक्सी फर द कम्फर्टेबल यु।

आदरणीय श्रोता सुन रहनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत 2 दशकदेखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 422-3745-423-5556।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबास सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
3: टुगेदर वी डेलिभर।
4: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
5: जहाँ हेर्यो त्यहाँ मिसावट छ।
4: त्यसैले शुद्धता नै खोजौँ।
6: जेजे ज्वेलर्स
7: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्शन। सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
8: जेजे ज्वेलर्स बसन्तपुर न्यु रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
9: सम्पर्क नम्बर 5320411 98026788।
7: जेजे ज्वेलर्स शुद्धताको पहिचान।
10: पिक्सी ब्रान्डको अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू
11: उच्च स्तरीय 100% सुतीबाट निर्मित पसिना सोच्ने हलुका टिकाउ र मुलायम इनरवेयर
10: जेन्ट्सको लागि पिक्सी सुपर कुल भेस्ट ब्रिफ्स र पिक्सी गिलेक्स भेस्ट लेडिजको लागि पिक्सी फेमिनेक्स क्यामिसोल र ब्लोमर
12: पिक्सी फर द कम्फर्टेबल यू।
13: कहिले भैया एकातिर कहिले अर्कोतिर दुखाइले जिन्दगीमा जहिले पनि पिर
14: दुखाइ सहेर बस्नु पर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा फ्रोजन शोल्डर होस् वा साइटिका सबैको समाधान हो अर्थोबुस्ट। गन्धपुरा बोस्वेलिया नीलगिरी अदुवा कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत त्यो पनि बिना साइड इफेक्ट।
13: आइया भन्ने दिन गए आराम छ अहिले अर्थोबुस्ट रोजिकन राम्रो गरे मैले।
14: अर्थोबुस्ट प्राकृतिक उपचार छिटो राहत दुखाइको अन्त्य आनन्दको सुरुवात। अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
15: Four, eight.

0: मन शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: One oh four eight.

0: 104.8.
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ
2: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस
3: आज 10 वर्ष बितेको थाहै भएन यति लामो विदेश बसाई पछिको आफ्नो घर आफ्नो गाउँ आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै
4: जयश्री फुड्स प्रणालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल भान्साघर लङ ग्रेन भान्साघर बासमती चामल भान्साघर उसिना चामल स्वाद र सन्तुष्टिको लागि
5: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन् मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन अन्तत मैले रोजे एसआर ल्याक्स 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि मेक योर डे ह्याप्पी एन्ड जोयफुल पेट स्वस्थ जीवन सरल एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ
6: पिक्सी ब्रान्डको अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू
7: उच्च स्तरीय 100% सुतीबाट निर्मित पसिना सोच्ने हलुका टिकाउ र मुलायम इनरवेयर
6: जेन्ट्सको लागि पिक्सी सुपर कुल भेस्ट ब्रिफ्स र पिक्सी गिलेक्स भेस्ट लेडिजको लागि पिक्सी फेमिनेक्स क्यामिसोल र ब्लोमर
8: पिक्सी फर द कम्फर्टेबल यू कम्फर्ट

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

0: FM AG 104.8 MHz. इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।

0: के तपाईलाई पूँजीको आवश्यकता छ? साना मझौला तथा लघु उद्योग व्यापार व्यवसाय स्थापना एवं विस्तार गर्न चालू पूँजी तथा स्थिर पूँजीमा हामी सरल ब्याज दर छिटो छरितो तरिकाले लगानी गर्दछौँ। सम्पर्क श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, चारखाल गुर्जुको चौर, दिल्ली बजार। फोन नम्बर 4422038444.
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
2: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।
0: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: नचाओ नचाओ
1: आओ तो आओ श्रेष्ठ टेलर।

0: गोल्ड पैलेस, शुक्रपथ न्यू रोड काठमांडू, फोन नंबर 42 43 736। सिल्वर स्टेट, सबै भन्दा पुरानो चाँदी को एकमात्र शोरूम
1: सिल्वर स्टेट, यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं विगत 2 दशक देखि। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि

0: सुपर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू
1: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227345 4235 56
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
3: टुगेदर वी डेलिभर

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको ठिक

0: गोल्ड पैलेस शुक्लपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
0: सिल्वर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: अध्यात्म ज्योति 104.8 मेगाहर्ट्ज़।
1: एफएमएजे 104.8 मेगाहर्ट्ज़ मा यहाँहरु अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली चलचित्रका गीतहरुबाट।

0: गोल्ड पैलेस सुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: 104.8 MHz.
1: एफएमएजे 104.8 MHz मा यहाँहरू अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली चलचित्रका गीतहरूबाट।

0: एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ट्ज
1: एफएम एजे 104.8 मेगाहर्ट्ज मा यहाँहरु अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली चलचित्रका गीतहरुबाट।

0: गोल्ड पैलेस शुक्लपत न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत 2 दशक देखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227345423356।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 सम्पर्क गर्न सक्नुहुनेछ।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: एफएम एजे 104.8 मेगाहर्जमा यहाँहरू अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली चलचित्रका गीतहरूबाट।

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको ठिक

0: Estamos estampillas.
1: Coming up next up.
2: FM AG 104.8 MHz.

0: गोल्ड पैलेस, सुप्रपथ न्यू रोड काठमांडू। फोन नंबर 42 43 736।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
0: सिल्वर प्यालेस प्युखा कर्नर न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: अहानिता कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि
1: सिल्भर स्टेट धर्मपथबाट थाहा छ त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन् अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्
2: हजुर विवाह व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट सम्पर्क सिल्भर स्टेट धर्मपथ काठमाडौँ फोन नम्बर 4223745 शाखा शुक्रपथ विशाल बजारको अगाडि
3: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ
4: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस

0: गोल्ड पैलेस, सुक्रपत न्यू रोड काठमांडू, फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: Βολίτε, το φλέμι, εδώ χέρι. Βολί, βάλω να.
1: Μη την κάνω, μπουτί.

0: जाओ
1: आओ तो आओ श्रेष्ठ टेलरिंग
0: या बेबी या
2: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
3: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं विगत दुई दशक देखि त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं
2: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
3: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरु
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227545356

0: गोल्ड पैलेस शुक्रपत न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको 6:00।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोब।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले शुद्धता नै खोजौँ। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
5: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
6: सम्पर्क नम्बर 5320411 98020 76888।
3: जे जे ज्वेलर्स शुद्धताको पहिचान।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: सेवा प्राप्त गरौं।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
3: नेपाल बैंक समृद्ध व्यवसाय कर्जा,
4: तपाईको समृद्धि र सम्पन्नताको लागि हाम्रो साथ।
3: मात्र 6.14% ब्याज दरबाटै प्रारम्भ।
4: विशेषताहरू,
3: रु 10 करोड रकम सम्मको कर्जा सुविधा,
4: सरल प्रक्रिया तथा सुलभ ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
4: आवश्यकता अनुसार चालू पुँजी, स्थायी चालू पुँजी तथा स्थिर चालू पुँजी कर्जा सुविधा,
3: 7 कार्य दिन भित्र निर्णय,
4: शर्तहरू लागू हुनेछ।
3: कल सेन्टर 01-597-1222।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: सबैतिर हडबल। कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
1: आहानिता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
2: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
3: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
4: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
5: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
6: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
5: त्यसैले शुद्धता नै खोजौँ। जेजे ज्वेलर्स प्रस्तुत छ। जेजे ज्वेलर्स, जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
7: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
8: सम्पर्क नम्बर 5320411 98026788।
5: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
9: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
10: जाडो भएपछि लगाउनु परेन त?
9: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
10: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
9: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
11: क्याप्टेन रेग्मीज फार्म हाउस।
12: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
11: क्याप्टेन रेग्मीज फार्म हाउस।
12: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
11: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
12: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
11: सेमिनार गोष्ठीका लागि उपयुक्त
12: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
11: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
12: सम्पर्क नम्बर
11: 9141470161,
12: 9032345054,
11: 9849528781।
13: FM AJ 104.8 MHz।

104.8.

FM अध्यात्म ज्योति 104.8 MHz सुन्दै हुनुहुन्छ। अब एकै क्षण समय तर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार

एफएमएजे 104.8 मेगाहर्जमा अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही सदाबहार हिन्दी फिल्मी गीतहरूबाट।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड प्यालेस, शुक्लपथ न्यू रोड काठमाडौँ। फोन नम्बर 42 43 736।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
5: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
6: सम्पर्क नम्बर 5320411 98020 76888।
3: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: पाए। नेपाल टेलिकम को सहुलियत दर का प्याकेज खरीद करना #1415# डायल गर्नुहोस्।
1: नेपाल टेलिकम राष्ट्र को संचार।
2: NVL ऑटो लोन
3: अब नया गाड़ी खरीद करना अझ सहज र सरल
2: मात्र 5.89% ब्याज दरबाटै प्रारम्भ
3: विशेषताहरू
2: NVL ऑटो लोन तथा विद्युतीय सवारीमा 60% सम्मको फाइनान्स सुविधा
3: कर्जा अवधि 5 वा 7 वर्ष सम्म
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
3: सरल प्रक्रिया सुलभ ब्याज दर
2: शर्तहरू लागू हुनेछ
3: कल सेन्टर 01-597-1222
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक

0: आहानिता कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
1: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुका साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
2: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सिटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँ भरि।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
3: क्याप्टेन रेग्मीज फार्म हाउस।
4: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस,
4: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
3: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
4: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
3: सेमिनार गोष्ठीका लागि उपयुक्त
4: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
4: सम्पर्क नम्बर
3: 9141470164,
4: 9032445 54,
3: 9849578781।

1048.

आदरणीय श्रोता, यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकै क्षण समय तर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार साँझको

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल, लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: स्वाद मात्र होइन प्रेम पस्कने।
4: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
5: जाडो भएपछि लगाउनु परेन त?
4: खै, मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
5: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
4: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
6: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
7: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
6: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
8: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
9: सम्पर्क नम्बर 5320411, 9820076888।
6: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
2: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: एक नेपाल टेलिकम को फाइबर इंटरनेट नया जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: नेपाल बैंक सरल कृषि कर्जा
3: समृद्ध बन्छ हाम्रो देश तपाईको मेहनत र हाम्रो साथले
2: मात्र 5.89% ब्याज दरमा विशेषताहरू
3: न्यूनतम रु 3 लाख देखि अधिकतम रु 20 लाख सम्मको कर्जा सुविधा
2: परियोजना लागतको अधिकतम 80% सम्म कर्जा प्रवाह
3: आवश्यकता अनुसार चालू पूँजी तथा आवधिक दुवै विकल्प उपलब्ध
2: कर्जा अवधि अधिकतम 10 वर्ष सम्म
3: सरल प्रक्रिया तथा शीघ्र निर्णय
2: शर्तहरू लागू हुनेछ
3: कल सेन्टर 01-597-1222
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: एफएम अध्यात्म ज्योति 104.8

0: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशक देखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
3: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन् मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन अन्तत मैले रोजे एसआर ल्याक्स 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि मेक योर डे ह्याप्पी एन्ड जोयफुल पेट स्वस्थ जीवन सरल एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सदैभरि।
1: क्याप्टेन रेग्मीज फार्म हाउस।
2: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस,
2: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
1: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
2: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
1: सेमिनार गोष्ठीका लागि उपयुक्त
2: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
2: सम्पर्क नम्बर
1: 9141470164,
2: 9032345054,
1: 9049528781।
3: FM अध्यात्म ज्योति 104.8।

आधुनिक श्रोता यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

अध्यात्म ज्योति प्रस्तुत गर्दछ कार्यक्रम भक्ति संध्या। नमस्कार आदरणीय श्रोता, स्वागत अनि अभिवादन कार्यक्रम भक्ति संध्यामा। आज बुधबार अहिले 8 बजेसम्म यहाँहरूले सुन्न सक्नुहुनेछ आज बिहानको कार्यक्रम अनुरोध भजन संगीतमा प्रसारित भजनहरूको पूर्ण अंश।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल, लिनुहोस्।
3: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
3: स्वाद मात्र होइन, प्रेम पस्कने।

0: आफ्नो पर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थो बुस्ट। गन्धपुरा, बोसवेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थो बुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: आइया भन्ने दिन गए आराम छ अहिले, अर्थो बुस्ट रोजिकन राम्रो गरे मैले।
0: अर्थो बुस्ट, प्राकृतिक उपचार छिटो राहत, दुखाइको अन्त्य आनन्दको सुरुवात। अर्थो बुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
2: सम्पर्क 9808300007।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले शुद्धता नै खोजौं।
5: सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन, सुन चाँदी तथा हिरा जे किन्नुहोस् जे जे ज्वेलर्सकै किन्नुहोस्।
6: जे जे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
7: सम्पर्क नम्बर 5320411, 9802076888।
5: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
8: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, यहाँहरू अहिले कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ। अब एकैछिनको यी व्यावसायिक सन्देशहरू पश्चात कार्यक्रममा भजनहरूको श्रृङ्खला जारी नै रहनेछ।

0: सुनसर समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा, कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मन नबस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर
4: सेन्स 1975।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती भविष्य सकियो
2: अब रमाइलो सुरु भयो
3: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9 रुपैयाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS
2: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस
3: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
4: नेपाल टेलिकम राष्ट्रको संचार
5: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा देशहरू लागू हुनेछ
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक

खेलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाइपछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जयश्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
4: टुगेदर वी डेलिभर।
5: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: क्याप्टेन रेग्मीज फार्म हाउस।
2: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस,
2: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
1: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
2: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
1: सेमिनार गोष्ठीका लागि उपयुक्त
2: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
2: सम्पर्क नम्बर
1: 9141470164,
2: 9032345054,
1: 9849528781।
3: अहिले सुन्दै हुनुहुन्छ FM अध्यात्म ज्योति 104.8।

आदिन श्रोता, आजको लागि कार्यक्रम भक्ति सन्ध्या यति नै। अहिले साँझको 8 बज्दैछ। हाम्रो यो आध्यात्मिक यात्रा जारी नै रहनेछ। कार्यक्रम सुन्दै रहनुहोला। म सभ्यता तिवारी भने अहिलेको लागि बिदा हुन्छु। नमस्कार।

आधुनिक श्रोता यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

आदरणीय श्रोता, आज हामी पवित्र पुरुषोत्तम महिनाको 18 दिनमा छौँ। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्य अन्तर्गतको 18 अध्याय अर्थात् 18 अध्याय।

सुतजी भन्नुहुन्छ। हे परम पावन जितेन्द्रिय वेद वेदाङ्गका अद्वितीय ज्ञाता र नैमिषारण्यको यस पुण्य भूमिमा हजारौं वर्षसम्म चल्ने महान ज्ञान यज्ञको अनुष्ठानमा सदा सर्वदा संलग्न हुनुभएका शौनक आदि ऋषिगण हजुरहरूले अघिल्लो सत्रौं अध्यायमा विधिको त्यो अत्यन्तै कारुणिक र कठोर विधान श्रवण गर्नुभयो, जहाँ सुदेव ब्राह्मणका 12 वर्षका एकमात्र पुत्र शुकदेव जलमा डुबेर मृत्युको मुखमा परे र उनका माता पिताले बावडीको किनारमा गरेको त्यो हृदय विदारक विलापले सम्पूर्ण भनलाई अश्रुपूर्ण बनायो। अब म हजुरहरूका सामु महर्षि वाल्मीकि र सूर्यवंशका महाप्रतापी चक्रवर्ती राजा दृढधनुवा बीच भएको त्यस परम पावन आश्चर्यमय अलौकिक र ब्रह्माण्डकै सबैभन्दा ठूलो रहस्य उद्घाटन गर्ने 18 अध्यायको दिव्य प्रसङ्ग विस्तारपूर्वक श्रवण गराउँछु। यो अध्याय केवल एउटा इतिहास मात्र होइन, यो त मनुष्यका समस्त संशयहरूलाई जरेदेखि काट्ने प्रारब्ध कर्मको गहिरो सिद्धान्तलाई बुझाउने र भगवान श्रीहरिको परम प्रिय पुरुषोत्तम मासको त्यो अचिन्त्य अनन्त र अघात महिमालाई संसारको सामु प्रकट गर्ने एउटा परम पावन माध्यम हो। तसर्थ हजुरहरू आफ्ना मनका सम्पूर्ण सांसारिक चञ्चलता चिन्ता भय र अन्य विचारहरूलाई त्यागेर एकाग्र चित्त भई भक्ति रसले भरिएको यो अमृतमय कथा श्रवण गर्नुहोस्, किनकि यस अध्यायको श्रवण मात्रले पनि मनुष्यको अकाट्य अकाल मृत्युको योग समेत टर्न सक्दछ र जीवनमा परम कल्याणको उदय हुन्छ। परम पूजनीय त्रिकालदर्शी र दिव्य ज्ञानका महासागर महर्षि वाल्मीकि राजा दृढधनुवालाई उनको पूर्व जन्मको त्यो परम पावन र विस्मयकारी इतिहास सुनाउँदै अगाडि भन्नुहुन्छ, ए महाराज दृढधनुवा, जब त्यो अभागी तर परम धर्मात्मा वृद्ध ब्राह्मण सुदेव शर्मा आफ्नो मृत 12 वर्षको छोरा सुखदेवको चिसो निष्प्राण र जलमग्न शरीरलाई आफ्नो काखमा राखेर छाती पिड्दै कपाल लुच्दै र आँसुको खोलो बगाउँदै त्यस बावडीको किनारमा हाकार गर्दै विलाप गरिरहेका थिए, ठिक त्यही समयमा प्रकृतिमा एउटा अत्यन्तै भयानक अलौकिक र प्रलयकारी परिवर्तन देखा पर्न थाल्यो। त्यस वृद्ध ब्राह्मणको त्यो कारुणिक क्रन्दन र विलापलाई सुनेर मानौ सम्पूर्ण चराचर ब्रह्माण्ड नै स्तब्ध भयो। अचानक आकाशको निलो रङ हराएर गयो र दशै दिशामा पूर्व पश्चिम उत्तर दक्षिण ईशान अग्नि नैऋत्य वायव्य उर्ग र अधो भयानक रूपमा गर्जन गर्दै घोर अन्धकार फैलाउँदै प्रलय कालका जस्ता काला निला र विशाल मेघहरू ओहिरेर आए। ती मेघहरूको गर्जन यति धेरै भयानक तीव्र र कानै फुट्ने खालको थियो कि त्यसको ठूलो प्रतिध्वनिले वनका ठूला ठूला पर्वतहरू पहाडहरू र चट्टानहरू समेत जोडसँग कम्पायमान हुन थाले। त्यसै गरी छालालाई तीखो बाणले रोपे जस्तो तीक्ष्ण स्पर्श गर्ने अत्यन्तै चिसो र भयानक वेग भएको विनाशकाली वायु आँधी बेरी चल्न थाल्यो। यो वायुको वेगले वनका विशाल रुखहरू जरादेखि नै उखलिएर ढल्न थाले। आकाशमा छेड छेडमा अत्यन्तै जोरसँग आँखालाई अन्धो बनाइदिने खालको देदीप्यमान बिजुली चट्याङ चम्कन थाल्यो। ती काला बादलहरूको भयानक शब्द र गर्जनले चारै दिशाहरू पूर्ण भरिए। ब्रह्माण्डमा चारैतिर केवल अन्धकार बिजुलीको चमक भयानक हावाको सुस्केरा र मेघको गर्जन बाहेक अरू केही पनि देखिँदैन थियो सुनिँदैन थियो। महर्षि वाल्मीकि अगाडि भन्नुहुन्छ, हे राजन, त्यसपछि आकाशबाट पानीका ठूला ठूला धाराहरू खस्न थाले। त्यो सामान्य झरी थिएन, त्यो त मानव प्रलय कालमा जस्तै आकाशका सबै ढोकाहरू एकैचोटि खोलेर पृथ्वीलाई जलमग्न गराउन आएको महावर्षा थियो। यस प्रकार एक दिन वा दुई दिन होइन लगातार एक मास पूरा एक महिनासम्म दिन रात नभनी एक पल पनि नरोकी आकाशबाट यति ठूलो जल बर्सियो कि सम्पूर्ण पृथ्वी वन पहाड उपत्यका र नदीहरू जताततै जलले भरिए। जता हेर्यो केवल अगाध जलको समुद्र मात्र देखिन थाल्यो।
परन्तु हे महाराज दृढधवा, विधिको विस्मयकारी लीला त हेर्नुहोस्। बाहिरी संसारमा त्यत्रो प्रलयङकारी महावर्षा भइरहेको थियो, मुसलधारी पानी परिरहेको थियो, चट्याङ परिरहेको थियो र पर्वतहरू काँपिरहेका थिए, तर आफ्नो एकमात्र मुटुको टुक्रा जस्तो पुत्रको अकाल मृत्यु र बिछोडको भयानक शोक रूपी अग्निको रापले भित्रभित्रै चलिरहेका, तपेका र पूर्ण रूपमा संज्ञा शून्य भएका त्यस ब्राह्मण सुदेव शर्मालाई बाहिरको त्यस प्रलय, महाझरी, हावाउरी वा बिजुलीको बारेमा केही पनि महसुस भएन, कुनै ज्ञान नै भएन। उनको शरीर पानीले पुरै भिजिसकेको थियो, जाडोले काँपिरहेको थियो, तर उनको चित्त केवल आफ्नो मृत छोरामा र भगवानमा मात्र एकाग्र थियो। त्यस पुरा एक महिनाको अवधिमा पुत्र शोकमा डुबेका सुदेव शर्माले आफ्नो प्यास मिटाउन एक थोपा जल पनि पिएनन्। उनले आफ्नो क्षुधा शान्त गर्न अन्नको एक दाना वा फलफुल पनि भोजन गरेनन्। उनी भोग, प्यास, जाडो र निन्द्रा भन्दा धेरै माथि उठिसकेका थिए। उनी आफ्नो गोदीमा त्यस मृत बालकको शरीरलाई कसेर समातिरहेका थिए र आफ्ना आँखाहरूबाट आँसु बगाउँदै पुनः पुनः हे पुत्र सुखदेव, मलाई छोडेर कहाँ गयौ, हे नारायण, हे कृष्ण, हे गोपीनाथ, यस प्रकार पुकार्दै चिच्याउँदै र विलाप गर्दा गर्दै नै उनको त्यो पुरा एक महिना 30 दिनको समय व्यतीत भयो। उनको यो अवस्था देखेर उनकी पत्नी गौतमी पनि उनीसँगै त्यही जल र हिलोमा बसेर रोइरहिन्। महर्षि वाल्मीकि कथाको सबैभन्दा मुख्य रहस्यमय र कल्याणकारी आध्यात्मिक चुरो प्रकट गर्दै राजा दृढ धन्वालाई भन्नुहुन्छ,

साक्षात भगवान श्री हरि श्री कृष्ण को सबैभन्दा बढी प्रिय सम्पूर्ण महिनाहरूका राजा मंगलका धाम र अलौकिक फल प्रदान गर्ने पुरुषोत्तम मास थियो। शास्त्रहरूमा पुरुषोत्तम मासको व्रतको जुन नियम बताइएको छ त्यस अनुसार मनुष्यले कुनै पनि जलाशय वा नदीको किनारमा बस्नुपर्छ, पूर्ण रूपमा निराहार बस्नुपर्छ, रात्रिमा जागा बस्नुपर्छ, संसारका समस्त सुख र आसक्तिहरूलाई त्याग्नुपर्छ र निरन्तर रूपमा भगवान श्रीहरिको नामको संकीर्तन वा जप गर्नुपर्छ। हे राजन, सुदेव ब्राह्मणले कुनै व्रत गर्ने इच्छाले वा पुरुषोत्तम मासको महिमा थाहा पाएर यो सबै गरेका थिएनन्। उनी त केवल आफ्नो पुत्रको शोकमा व्याकुल भएर अन्न पानी छोडेर नदी किनारमा बसेका थिए र दुःखको अतिशयताका कारण भगवानको नाम पुकारिरहेका थिए। तर अज्ञानमै जान्दा नजान्दै पनि उनको तर्फबाट पुरुषोत्तम मासको त्यो सबैभन्दा कठोर उत्तम र सात्विक नियमहरूको अक्षरशः पालन हुन पुग्यो। उनले अन्जानमै पुरुषोत्तम मासको त्यो परम दुर्लभ र अलौकिक व्रतलाई पूर्ण रूपमा सम्पन्न गरे। शास्त्रको यो नियम छ कि अमृतलाई अमृत नै ठानेर पिए पनि वा अमूल्य औषधि सम्झेर विष ठानेर पिए पनि त्यसले आफ्नो अमर बनाउने गुण छोड्दैन। ठिक त्यसै गरी पुरुषोत्तम मासको सेवा चाहे जानेर श्रद्धापूर्वक गरियोस् वा नजानेर अज्ञानतावश गरियोस्, त्यसको महापुण्यको फल कहिले पनि नष्ट हुँदैन। सुदेव ब्राह्मणको त्यस अज्ञात कठोर र अखण्ड पुरुषोत्तम सेवाबाट साक्षात गोलोक बिहारी भक्त वत्सल भगवान श्रीहरि श्रीकृष्ण अत्यन्तै प्रसन्न हुनुभयो। उहाँको प्रसन्नताको सीमा रहेन, किनकि उहाँको लागि आफ्नो प्रिय महिनाको सेवा गर्ने भक्त संसारमा सबैभन्दा बढी प्यारो हुन्छ। महर्षि वाल्मीकि भन्नुहुन्छ, हे महाराज, जब सुदेव ब्राह्मणको त्यो अज्ञात व्रतको एक महिना पूर्ण भयो तब आफ्ना अनन्य भक्तको कष्ट हरण गर्न र पुरुषोत्तम मासको महिमा संसारमा फैलाउनका लागि साक्षात भगवान श्रीकृष्ण नारायण त्यहाँ प्रत्यक्ष रूपमा प्रकट हुनुभयो। भगवानको प्राकट्य हुने बित्तिकै प्रकृतिमा भएको त्यो भयानक रूप क्षणभरमै शान्त भयो। आकाशबाट मेघहरूको भयानक गर्जन बन्द भयो, मुसलधारी पानी पर्न तत्कालै रोकियो, आँधीभरि शान्त भयो, बिजुलीको चमक हरायो र आकाश पूर्ण रूपमा सफा भई सुवर्ण रङको सूर्यको प्रकाश चारैतिर फैलियो। त्यस पावन घडीमा सुदेव र गौतमीका आँखाहरूको अगाडि साक्षात सच्चिदानन्द घन सजल जलद श्याम वर्ण पिताम्बरधारी मयूर मुकुट सुसज्जित हातमा मुरली लिएका गलामा वैजन्ती माला र छातीमा कौस्तुभ मणि चम्किएका करोडौं कामदेवहरूलाई पनि लज्जित पार्ने परम सुन्दर रूप भएका भगवान श्रीकृष्ण प्रकट हुनुभयो। उहाँको दिव्य शरीरबाट निस्किएको अलौकिक प्रकाशले त्यस बावडीको ओरपरको सम्पूर्ण क्षेत्र दीप्त्यमान भयो। त्यस समयमा पुत्र शोकले व्याकुल भएका वृद्ध ब्राह्मण सुदेव शर्माले जब आफ्नो अगाडि साक्षात ब्रह्माण्ड नायक आफ्ना आराध्य देव भगवान श्रीकृष्णलाई उभिरहेको देखे तब उनी आश्चर्य र भक्तिले गदगद भए। उनले शीघ्रताका साथ आफ्नो मृत पुत्र सुखदेवको शरीरलाई तल पवित्र पृथ्वीमा राखे र आफ्नी पत्नी गौतमी सहित भगवानको चरण कमलमा साष्टाङ्ग दण्डवत नमस्कार गरे। उनीहरूले भगवानको चरणमा आफ्नो शिर राखेर आँसुले उहाँका घोडा धोए। त्यसपछि सुदेव शर्मा उठेर अत्यन्तै विनयपूर्वक दुवै हात जोडेर भगवानको मधुर रूपलाई हेर्दै उहाँकै अगाडि धरतीमा भुइँमा विनम्र भएर बसे। उनीहरूको हृदयमा अब शोकको ठाउँमा परम भक्तिको उदय भइसकेको थियो। महर्षि वाल्मीकि अगाडि भन्नुहुन्छ, हे राजन दृढधनवा, आफ्ना अनन्य भक्त सुदेवलाई यसरी हात जोडेर अगाडि बसिरहेको र अन्जानमै भए पनि आफ्नो प्रिय पुरुषोत्तम मासको परम कठिन व्रत गरेको देखेर भक्त वत्सल भगवान श्रीकृष्ण अत्यन्तै प्रसन्न हुनुभयो र उहाँको मुखमण्डलमा एउटा मन्द करुणामय मुस्कान छायो। भगवानले सुदेवको शोकलाई हरण गर्दै आफ्नो मुखमण्डलबाट संसारलाई शीतलता र जीवन प्रदान गर्ने अमृत जस्तै मधुर स्वरमा बोल्न थाल्नुभयो। भगवान श्रीकृष्णले भन्नुभयो, हे सुदेव शर्मा, तिमी धन्य हौ, तिमी यस चराचर संसारमा अत्यन्तै भाग्यवान र श्रेष्ठ छौ।
किनकि तिमीबाट मेरो सबैभन्दा प्रिय पुरुषोत्तम मासको

त्यो परम दुर्लभ व्रत सम्पन्न भएको छ, जसलाई ठूला ठूला योगी र मुनिहरूले पनि सहजै गर्न सक्दैनन्। अब तिम्रो जीवनमा जुन कल्याणकारी घटना घट्नेवाला छ त्यसलाई तिमी ध्यान दिएर सुन, म स्वयं नै तिमीलाई यो बताउँदैछु। हे श्रेष्ठ ब्राह्मण, देवल मुनिका वचन अनुसार तिम्रो यस पुत्रको आयु केवल 12 वर्ष मात्र निश्चित थियो र विधिको विधान अनुसार यसको जन्म डुबेर मृत्यु भयो, त्यो सत्य थियो। परन्तु तिम्रो यस पुरुषोत्तम व्रतको महापुण्यको प्रभावले म विधिको त्यो लेखलाई मेटाइदिन्छु। अब तिम्रो यस मृत पुत्र सुखदेवको आयु केवल केही वर्ष मात्र होइन, पूर्ण 12,000 वर्षसम्मको हुनेछ। हे द्विजोत्तम, तिम्रो यो छोरा दीर्घायु मात्र हुने छैन, यसले आफ्नो सम्पूर्ण जीवनभरि तिमीहरू दुवै माता पिताको संसारको सबैभन्दा उत्तम सुख, सन्तोष र कीर्ति प्रदान गर्नेछ। यसमा अलिकति पनि सन्देह वा संशय छैन। म तिम्रो यस अन्जानमा गरिएको सेवाबाट अत्यन्तै प्रसन्न र सन्तुष्ट भएर मृत पुत्रलाई पुनः नयाँ जीवन दान दिँदै तिमीलाई सधैँका लागि सुम्पिदिन्छु, यसलाई ग्रहण गर। आदरणीय श्रोता, यहाँ कथाको मूल संकलनकर्ता नारायण र नारदको संवाद प्रकट हुन्छ। अब पुनः महर्षि वाल्मीकि भन्नुहुन्छ, हे राजन, बद्रिका आश्रमको पावन क्षेत्रमा भगवान नारायणले देवर्षि नारदलाई कथा सुनाउँदै भन्नुभयो, हे नारद, जब भक्तवत्सल सर्वेश्वर भगवान श्रीकृष्णले आफ्नो मुखारविन्दबाट यस्तो परम शक्तिशाली र दयालु अमृत वचन बोल्नुभयो तब त्यहाँ एउटा अद्वितीय चमत्कार घट्यो। भगवानको त्यो बाणी आकाशमा गुन्जनी बित्तिकै पृथ्वीमा लडिरहेको त्यो बालक सुखदेवको त्यो निष्प्राण चिसो र निलो भइसकेको शरीरमा अचानक प्राणवायुको सञ्चार हुन थाल्यो। उसको मुटुको धड्कन पुनः चल्न थाले, बन्द भएका आँखाहरू बिस्तारै खुले र अनुहारमा एउटा अलौकिक तेज र गाढा रङ फर्कियो। बालक सुखदेव कुनै गहिरो निन्द्राबाट बिउजिएको स्वस्थ मानिस जस्तै सहज रूपमा जीवित भएर जुरुक्क उठेर बसे। उसलाई हेर्दा ऊ अलिकति पनि बिरामी वा पानीमा डुबेको जस्तो देखिँदैन थियो, बरु उसको शरीर पहिलेको भन्दा धेरै गुणा बढी सुन्दर र चम्किलो भएको थियो। आफ्नो मृत्यु भएको छोरालाई यसरी आफ्नै अगाडि जीवित भई उठेर बसेको देखेर ब्राह्मण सुदेव शर्मा र उनकी पत्नी गौतमी दुवैको खुसीको सीमा रहेनन्। उनीहरू महा आनन्दित भए, उनीहरूको हृदय हर्ष आँसुले पुरै भरियो। उनीहरूले आफ्नो छोरालाई हतार हतार अंगालो हाले, उसको शिर सुमसुमाए र आफ्नो भाग्यलाई तथा भगवानलाई बारम्बार धन्यवाद दिए। त्यस अद्भुत र अलौकिक दृश्यलाई आकाशबाट हेरिरहेका स्वर्गका समस्त देवी देवताहरू, गन्धर्वहरू र किन्नरहरू पनि अत्यन्तै चकित र प्रसन्न भए। देवताहरूले आकाशबाट जय होस्, पुरुषोत्तम भगवानको जय होस् भन्दै सुदेवको परिवारमाथि र भगवानको चरणमा कल्प वृक्षका दिव्य पुष्पहरूको वर्षा गर्न थाले। दुन्दुभिका बाजा बज्न थाले र गन्धर्वहरूले मंगल गान गाए। नयाँ जीवन पाएका ती सात्विक बालक सुखदेवले उठेर सबैभन्दा पहिले आफ्ना पूजनीय माता र पिताको चरण स्पर्श गरे र उनीहरूलाई प्रणाम गरे र त्यसपछि साक्षात जगदीश्वर श्रीहरि श्रीकृष्णको चरणमा साष्टाङ्ग दण्डवत नमस्कार गरे। भगवानका अनन्य वाहन पंक्षीराज गरुण, जो पहिलो अध्यायदेखि नै सुदेवका लागि चिन्तित र कृपालु थिए, उनी पनि सुदेव ब्राह्मणलाई आफ्ना जीवित पुत्र सुखदेव सहित आनन्दित भएको देखेर भगवानको यो अद्भुत लीला प्रति अत्यन्तै प्रसन्न र कृतज्ञ भए। उनको मनको ठूलो बोझ पनि हट्यो। महर्षि वाल्मीकि भन्नुहुन्छ, हे महाराज दृढ धनुवा, जब सुदेव शर्माको मनको त्यो पुत्र शोक पूर्ण रूपमा शान्त भयो र उनले आफ्नो छोरालाई सुरक्षित र जीवित पाए तब उनको मनमा एउटा परम ज्ञानी ब्राह्मण हुनुको नाताले एउटा धेरै ठूलो गम्भीर र दार्शनिक संशय पैदा भयो। उनी पूर्ण रूपमा आश्चर्यचकित र विस्मित भए। उनले पुनः एक पटक दुवै हात जोडेर भगवान श्रीहरिको चरणमा साष्टाङ्ग दण्डवत नमस्कार गरे र अत्यन्तै नम्र भावले हर्ष र कौतूहलका साथ कापिरहेको गदगद वाणीमा आफ्नो मनको त्यस संशयलाई सधैँका लागि काट्नका लागि आनन्दित हुँदै सर्वेश्वर भगवान श्रीकृष्णसँग सोध्न थाले।
सुदेवले भने, हे देवादिदेव, हे जगन्नाथ, हे भक्त वत्सल, हे विधिको विधानलाई पनि आफ्नो इच्छाले चलाउने सर्वशक्तिमान प्रभु, हजुरको यो लीला अत्यन्तै गम्भीर र मेरो जस्तो सानो बुद्धिको पहुँच भन्दा धेरै भइरछ। मेरो मनमा एउटा ठूलो संशयले बास गरेको छ। कृपया गरेर मेरो यो अज्ञानतालाई आफ्नै मुखमण्डलबाट निवारण गरिदिनुहोस्। हे प्रभु, मलाई त्यो समयको राम्रोसँग स्मरण छ जब मैले यसै ताम्रपर्णी नदीको किनारमा लगातार 4000 वर्षसम्म अन्न पानी त्यागेर घोर कठोर र अत्यन्तै कष्टकर तपस्या गरेको थिएँ। मेरो त्यो लामो र कठिन तपस्याबाट प्रसन्न भएर जब हजुर मेरो सामु प्रकट हुनुभएको थियो तब हजुरले मलाई स्पष्ट र अत्यन्तै कठोर वचनमा भन्नुभएको थियो कि हे सुदेव, तिम्रो भाग्यमा र प्रारब्धमा यस जन्ममा मात्र होइन तिम्रा अगाडि लगातार 7 जन्मसम्म पनि कुनै पुत्रको सुख लेखिएको छैन। तिम्रो वंशमा कुनै सन्तान हुने योग नै छैन। हे लक्ष्मीपति, हजुरको त्यो आफ्नै मुखारविन्दबाट निस्किएको कहिले पनि असत्य नहुने र अकाट्य मानिने वाक्यको उल्लङ्घन यसरी कसरी भयो? हजुरले आफ्नै त्यो कठोर निर्णय र विधिको नियमलाई उल्टाएर मलाई पुत्र मात्र दिनुभएन, बरु आज यसरी मृत्यु भएको पुत्रलाई पनि पुनः जीवित गरिदिनुभयो र उसलाई 12000 वर्षको लामो आयु प्रदान गर्नुभयो। हजुरको आफ्नै वाक्यको यो उल्लङ्घन र यो मृत्यु भएको पुत्र जीवित हुनुको वास्तविक गुप्त र अलौकिक कारण के हो? कृपया गरेर विस्तारपूर्वक बताउनुहोस्, म हजुरको शरणमा छु। सुतजी भन्नुहुन्छ, हे सौनक आदि ऋषिगण, महर्षि वाल्मीकिले राज दृढधनवालाई उनको पूर्वजन्मको यो अत्यन्तै अद्भुत र जिज्ञासाले भरिएको 18 अध्यायको प्रसङ्ग सुनाउनुभयो। राजा दृढधनवा सुदेव ब्राह्मणको यो प्रश्न सुनेर मन्त्र मुग्ध भए र उनको मनमा पनि पुरुषोत्तम मासको त्यो अज्ञात महिमा सुन्ने तीव्र इच्छा जागृत भयो। हे ऋषिगण, सुदेव ब्राह्मणको यो गम्भीर तार्किक र दार्शनिक प्रश्न सुनेर साक्षात भगवान श्रीकृष्णले उनलाई पुरुषोत्तम मासको त्यो परम गोपनीय रहस्य, त्यसको व्रतको अद्वितीय शक्ति र कसरी पुरुषोत्तम मासको एउटै व्रतले 7 जन्मको अभागी प्रारब्धलाई पनि क्षणभरमै खरानी बनाइदिन सक्छ भन्ने कुराको जुन दिव्य उत्तर दिनुभयो, त्यो सम्पूर्ण वृत्तान्त अब आगामी 19 अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामु क्रमशः विस्तारपूर्वक वर्णन गर्दै जानेछु। यो कथा जसले सुन्दछ उसको जीवनका समस्त संशयहरू नष्ट हुन्छन् र उसले भगवानको असीम कृपा प्राप्त गर्दछ। इति श्री पद्म पुराणे अधिक मास महात्मे नारायण नारद संवादे श्रीकृष्ण युधिष्ठिर संवादे राजा दृढधनवा पूर्वजन्म वृत्तान्ते श्रीकृष्ण प्राकटय पुत्र जीवनम नाम 18 अध्याय सम्पूर्ण। जय श्रीमन्नारायण, जय श्री हरि।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरु।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा, कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मन नबस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।
6: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर आफ्नो गाउँ आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै।
7: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

0: बनाउन पर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: तपाईँ अहिले सुनिरहनु भएको छ एफएम अध्यात्म ज्योति।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।

0: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाइ पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
2: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
3: सम्पर्क 9800 30 007।
4: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
5: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
4: त्यसैले शुद्धता नै खोजौँ। जेजे ज्वेलर्स प्रस्तुत छ। जेजे ज्वेलर्स, जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
6: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
7: सम्पर्क नम्बर 5320411, 9800 20 76 888।
4: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
8: क्याप्टेन रेग्मीज फार्म हाउस।
9: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
8: क्याप्टेन रेग्मीज फार्म हाउस।
9: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
8: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
9: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
8: सेमिनार गोष्ठीका लागि उपयुक्त
9: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
8: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
9: सम्पर्क नम्बर
8: 9141470164,
9: 9032445 54,
8: 9849 5287।

आधुनिक श्रोता एतिन्जेल हामी एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा थियौँ। बेलुकीको 9 बज्दैछ। अब हाम्रो सन्ध्याकालीन प्रसारणका यी कार्यक्रमका साथै आजको निमित्त एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सम्पूर्ण सेवा यहीँ पुरा हुन्छ। भोलि बिहान 4:45 बजे आरम्भ सङ्गीतका साथमा यहाँहरू र हाम्रो भेट हुने नै छ। तबसम्मको लागि हामी सबैलाई

0: बिहान को 5 बजिसकेको छ। अब एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज को नियमित प्रसारण आरम्भ हुन्छ। प्रसारण प्रारम्भमा आजको पञ्चाङ्ग।
1: आज श्री सालिभानी साके 1948, सृष्टिदो गताब्दा 1955-88 5127, कलेर गताब्दा 5127, 60 संवत्सर मध्ये 54 संवत्सर रौद्र नामक संवत्सर, नेपाल देशीय सम्बत 1146, विक्रम सम्बत 2083 साल, ज्येष्ठ महिनाको 14 गते बृहस्पतिबार, तदनुसार मे महिनाको 28 तारिक सन 2026, अधिक ज्येष्ठ शुक्ल पक्ष द्वादशी तिथि, चित्रा नक्षत्र बरियान आनन्दादि योग कौलब कर्ण चरयोगा, आज चन्द्रमा तुला राशिमा अवस्थित, श्री सूर्य उत्तरायण, यो महिना श्री सूर्य वृष राशिमा अवस्थित, आज काठमाडौँमा अहिले 5:11 सूर्योदय हुनेछ। शुभ प्रभात एवं नमस्कार। यो प्रभात कालिनी कार्यक्रम आराधनामा म प्रस्तोता युवेन्द्र। अब आजको यो कार्यक्रम आराधनालाई सदा चाहिँ अगाडि बढाउँदैछु हस्त दर्शन एवं भूमि वन्दनाबाट।

आदरणीय श्रोता, पवित्र पुरुषोत्तम महिनाको आज हामी 12 दिनमा छौँ। अब प्रस्तुत छ श्री पुरुषोत्तम महात्म्यको द्वादश अध्याय अर्थात् 12 अध्याय।

आदरणीय श्रोता सुतजी भन्नुहुन्छ, हे परम पावन सोनकादि ऋषिगण, अब म हजुरलाई श्री नारायण र देवर्षि नारद मुनि बीच भएको त्यो अलौकिक कल्याणकारी र सर्व पापहारक संवादको अगाडिको अंश श्रवण गराउँदछु, जसले मनुष्यको हृदयमा भक्तिको अनन्य सञ्चार गराउँछ र सबै प्रकारका सांसारिक कष्टहरूबाट मुक्ति प्रदान गर्दछ। जब देवादिदेव महादेव भगवान शिवजी ती ऋषि कन्यालाई उनको इच्छा अनुसार आगामी जन्ममा 5 पति प्राप्त हुने अनौठो वरदान दिएर त्यहाँबाट अन्तर्ध्यान हुनुभयो, तब त्यो एकान्त वनमा एउटा गहिरो सुनसान छायो। भगवान शङ्करको अचानक प्रस्थानपछि त्यो सानी बाला पूर्ण रूपमा एक्लो, असहाय, सहाराविहीन भइन्। उनको कलिलो मनमा एउटा अव्यक्त, भयानक र अपरिचित डरले गुण बनायो। उनको मुखमण्डलमा जुन अनुपम दिव्य तेज, कान्ति र अलौकिक चमक थियो, त्यो क्षणभरमै ओझेल परेर गयो। उनी पूर्ण रूपमा कान्तिहीन भइन्। उनको शरीरको प्राकृतिक चमक निमेषभरमै हराएर गयो र उनी निस्तेज, मलिन एवं कान्तिविहीन देखिन थालिन्। निराशा र अनौठो भएको भुमरीमा परेर उनका श्वासहरू तीव्र र गहिरा हुन थाले। उनी अत्यन्तै कष्टकर रूपमा लामो लामो श्वास फेर्न थालिन्। उनको मनको सन्तुलन गुम्न थाल्यो। उनका ती कमलका पत्र जस्ता सुन्दर आँखाहरूमा आँसुका ठुला ठुला थोपाहरू भरिएर आए। आफ्नो अगाडि कोही पनि नदेखिएपछि र आफ्नो भविष्यको अनौठो स्थितिलाई विचार गरेर उनी भक्का निएर रुन थालिन्। उनका आँखाहरूबाट अविरल रूपमा बगेका अश्रुधाराले उनको शरीर पुरै भिज्यो। उनी वनका रुख, लहरा, चरा चुरुङ्गी र पातहरूलाई साक्षी राख्दै आफ्नो भाग्यलाई धिक्कारेर रोइरहिन्। त्यो निर्जन वनमा उनको करुण रोदनको आवाज प्रतिध्वनित भइरह्यो। उनलाई सम्झाउने, बुझाउने वा अलिकति पनि सान्त्वना दिने त्यस निर्जन वनमा कोही पनि थिएनन्। यस प्रकार मानसिक पीडा, रोदन, छटपटी र गहिरो दुःखको अगाध सागरमा डुब्दै उनको जीवनको एउटा धेरै ठूलो र लामो कालखण्ड व्यतीत भयो। उनको हरेक दिन र रात भगवानको स्मरण र आफ्नै व्यवस्थाको आँसुमा बित्दै गयो। तर यो चराचर संसारमा काल अर्थात् समयको शक्ति सबैभन्दा बलवान, कठोर, अकाट्य र सर्वोपरि छ। कालको गतिलाई न त कुनै साधारण मानवले रोक्न सक्दछ, न त कुनै महातपस्वी वा सिद्ध पुरुषले नै बदल्न सक्छ। समयको चक्र निरन्तर आफ्नो गतिमा घुमिरहन्छ र यसले ब्रह्माण्डका समस्त प्राणीहरूलाई आफ्नो वशमा पार्छ। अन्तत त्यो कठोर तपस्यामा लीन रहेकी मेधावी ऋषिकी परम सुन्दरी तपस्विनी कन्या पनि बलवान कालको क्रूर नियमको पूर्ण वशमा परिन्। समय पूरा भएपछि उनको त्यो भौतिक शरीर शिथिल भयो र उनले यस धरतीबाट आफ्नो प्राण त्याग गरिन्।

उनको जन्मको यो लीला यही समाप्त भयो। कालान्तरमा समयको गतिसँगै धरतीमा नयाँ परिस्थिति सिर्जना भयो। यस पृथ्वी लोकमा परम धर्मात्मा न्यायपरायण प्रतापी प्रजाहितैषी र शास्त्रका ज्ञाता राजा द्रुपदले एउटा अत्यन्तै भव्य अलौकिक र विशाल यज्ञको अनुष्ठान गरे। राजा द्रुपदको मनमा सन्तान प्राप्तिको तीव्र अभिलाषा, धार्मिक निष्ठा र संकल्प थियो। देशका प्रख्यात ऋषि मुनिहरूको रेखदेखमा वेदका पवित्र मन्त्रहरू उच्च स्वरमा उच्चारण गर्दै यज्ञ कार्य अगाडि बढाइयो। जब त्यो महान यज्ञको अन्तिम चरणमा पूर्णाहुति दिइँदै थियो, तब त्यो प्रज्वलित र परम पवित्र यज्ञ कुण्डको मध्य भागबाट अग्निको प्रखर ज्वालालाई चिर्दै एउटी परम सुन्दरी अलौकिक तेजले युक्त दिव्य कन्याको प्राकट्य भयो। ती कन्याको शरीरबाट निस्केको दिव्य सुगन्धले सम्पूर्ण यज्ञशाला र आसपासको वातावरण सुवासित भयो। ती यज्ञ कुण्डबाट उत्पन्न भएकी कन्या अरू कोही नभएर पूर्व जन्ममा घोर तपस्या गर्ने र शिवजीको बिछोडमा रोएर प्राण त्याग्ने तिनै मेधावी ऋषिकी पुत्री थिइन्। आफ्नो पूर्वजन्मको तपस्या, संस्कार र कर्मको परिणाम स्वरूप उनी यस नयाँ जन्ममा राजा द्रुपदको घरमा पुत्रीको रूपमा अवतरित भइन्। राजा द्रुपदको पुत्री भएको हुनाले र यज्ञबाट प्रकट भएका हुनाले संसारमा उनी द्रौपदी नामले सुविख्यात, सुप्रसिद्ध र पूजनीय भइन्। उनको सुन्दरता, शील, चरित्र र बुद्धिको कृति चारै दिशामा फैलियो। जब द्रौपदी विवाह योग्य भइन्, तब राजा द्रुपदले आफ्नी अद्वितीय पुत्रीका लागि एउटा अत्यन्तै भव्य, कठिन र चुनौतीपूर्ण शर्त सहितको स्वयंवरको आयोजना गरे, जो स्वयंवर सभामा भाग लिनका लागि पृथ्वीका अनेकौं प्रतापी राजा, महाराजा, सुरवीर, धनुर्धारी र पराक्रमी योद्धाहरू उपस्थित भएका थिए। स्वयंवरको शर्त यो थियो कि एउटा ठूलो पानीको कुण्डमा हेरेर माथि द्रुत गतिमा घुमिरहेको कलात्मक माछाको आँखामा धनुषको बाणले सटीक निशाना लगाउनु पर्ने थियो। अनेकौं अभिमानी, शक्तिशाली र घमण्डी राजाहरू यस कार्यमा पूर्ण रूपमा असफल भए र लज्जित भएर आफ्नो स्थानमा फर्के। तर जब ब्राह्मणको भेषमा रहेका पाण्डु पुत्र अद्वितीय धनुर्धारी अर्जुन अगाडि बढे, उनले आफ्नो पूर्ण एकाग्रता, अस्त्र विद्या र अद्वितीय पराक्रमको प्रदर्शन गर्दै तल पानीमा बनेको प्रतिबिम्बलाई मात्रै हेरेर माथि तीव्र गतिमा घुमिरहेको माछाको आँखालाई एकै प्रहारमा सफलतापूर्वक छेडिदिए। माछाको आँखा छेडिएपछि सम्पूर्ण सभा भवनमा शङ्ख ध्वनि र जय जयकारको ध्वनि गुन्जियो। यसरी अर्जुनले त्यो अत्यन्तै कठिन परीक्षा उत्तीर्ण गरेपछि द्रौपदीले अत्यन्तै हर्षित हुँदै अर्जुनको गलामा वरमाला पहिराइन् र उनी अर्जुनकी प्रिय अर्धाङ्गिनी बनिन्। आदरणीय श्रोता, परम पूजनीय श्री नारायण अगाडि भन्नुहुन्छ, हे पावन देवऋषि नारद मुनि, अब म तिमीलाई द्रौपदीको जीवनको त्यो सबैभन्दा अन्धकारमय, कष्टकर र लज्जापद घटनाको वास्तविक आध्यात्मिक कारण बताउँछु जसले कर्मको गतिलाई स्पष्ट पार्छ। द्रौपदी यस जन्ममा परम पवित्र सती र पतिव्रता नारी थिइन्। तथापि उनले आफ्नो पूर्व जन्ममा एउटा गम्भीर भूल र अपराध गरेकी थिइन्। उनले भगवान श्रीहरिको सबैभन्दा प्रिय र परम पावन महिना पुरुषोत्तम मासको घोर अनादर, उपेक्षा र तिरस्कार गरेकी थिइन्। उनले त्यो महिनाको अलौकिक महिमा र आध्यात्मिक महत्त्वलाई बुझ्न सकिनन् र त्यसको व्रत, पूजा वा आदर गरिनन्। पुरुषोत्तम मासको यही अनादर र अपमानको अदृश्य पापको फलस्वरूप उनले यस जन्ममा कुरुसभाको बीचमा एउटा अत्यन्तै हृदय विदारक, लज्जापद र भयानक संकटको सामना गर्नु पर्यो। जब हस्तिनापुरको राजसभामा कपटपूर्ण पासाखेल दूत क्रीडा भयो र पाण्डवहरूले आफ्नो सम्पूर्ण राज्य, वैभव, भातृवृन्द र अन्त्यमा आफ्नी महारानी द्रौपदीलाई पनि हारे, तब दुष्ट, अधर्मी, नीच र क्रूर दुशासनले द्रौपदीलाई अपमानित गर्ने दुस्साहस गर्यो। उसले रजस्वला अवस्थामा रहेकी र एउटा मात्र वस्त्र लगाएकी द्रौपदीका ती लामा, कालो र सुन्दर
सुन्दर केशलाई आफ्ना पापी हातले भुत्ल्याउँदै जबरजस्ती घिसार्दै कुरुसभाको बीचमा ल्यायो। त्यो विशाल सभामा भीष्म पितामह, द्रोणाचार्य, विदुर र राजा धृतराष्ट्र जस्ता ठूला ठूला मान्यवरहरू उपस्थित थिए। तर सबैजना मौन, नीच र असहाय भएर बसिरहे। कसैले पनि द्रौपदीको पक्षमा न्यायको आवाज उठाएनन्। आफ्ना पाँचैजना महापराक्रमी पतिहरूलाई शिर निहोराएर असहाय बसेको देखेपछि द्रौपदीले यो संसारको, समाजको र आफ्ना पतिहरूको आशा पूर्ण रूपमा त्यागिन्। त्यो चरम अपमान, व्यवस्था र सङ्कटको घडीमा जब दुशासनले उनको वस्त्र हरण गर्नका लागि सारीको सियो समात्यो, तब द्रौपदीले आफ्ना दुवै हात माथि उठाएर पूर्ण आत्मसमर्पणका साथ मेरो भगवान श्रीकृष्णको पवित्र नामहरूको स्मरण र पुकार गर्न थालिन्। उनी अत्यन्तै करुणा स्वरमा रुँदै बारम्बार भन्न लागिन्, हे कृष्ण, हे द्वारिकावासी, हे गोपी जनवल्लभ, हे अनाथका नाथ, मलाई यो दुष्टबाट बचाउनुहोस्, मेरो लाजको रक्षा गर्नुहोस्। उनको यो आर्तनाद र साँचो पुकार कुरुसभाको पर्खालबाट चिर्दै सिधै मेरो हृदयसम्म आइपुग्यो। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, भगवान् श्रीकृष्णले यस घटनाको स्मरण गर्दै अगाडि भन्नुभयो, हे राजन युधिष्ठिर, यदि म त्यस समयमा कंसवध वा अन्य सांसारिक लीलाहरूमा व्यस्त हुनाले द्रौपदीलाई के क्षणको लागि बिर्सिएको जस्तो देखिएको थिए भने पनि जब उनले मलाई आफ्नो हृदयको गहिराईबाट पुकारिन्, तब म उनको अनन्य भक्ति र करुणाले पूर्ण रूपमा द्रवित भएँ। हे महाराज, म आफ्नो भक्त द्रौपदीको रक्षाको लागि एक पल पनि ढिला नगरी तत्कालै आफ्नो दिव्य, प्रखर र द्रुतकामी वाहन गरुडमा सवार भएर अदृश्य रूपमा त्यहाँ उपस्थित भए। दुष्ट दुशासनले द्रौपदीलाई वस्त्रहीन बनाएर अपमानको पराकाष्ठ पार गर्न खोजिरहेको थियो। तर मैले आफ्नो अलौकिक योग माया र अनन्त शक्तिको प्रयोग गरेर द्रौपदीको साडी चिरलाई यसरी अनन्त रूपमा बढाइदिएँ कि त्यसको कुनै आदि र अन्त नै रहेन। दुशासनले जति जति कपडा तान्दै गयो, साडीको लम्बाइ पनि उति उति बढ्दै गयो। सभा भवनमा रङ्गी चङ्गी कपडाहरूको एउटा विशाल पहाड नै खडा भयो। दुशासनले अनेक प्रकारले आफ्नो सम्पूर्ण शारीरिक शक्ति लगाएर सारी तानिरह्यो, तर द्रौपदीको शरीरबाट वस्त्र समाप्त भएन। कपडा तान्दा तान्दा दुष्ट दुशासनको सास फुल्यो, उसको शरीरको सम्पूर्ण शक्ति समाप्त भयो, ऊ पूर्ण रूपमा थकित भयो र अन्तत अचेत एवं संज्ञा शून्य भएर भुइँमा पछारियो। यसरी मैले द्रौपदीको चिर बढाएर उनको सतीत्व, सम्मान र गौरवको रक्षा गरेँ, अधर्मीहरूको शिर निहुराइदिएँ र आफ्नो भक्त वत्सलको नाम सार्थक गरेँ। भगवान् श्रीकृष्णले पाण्डवहरूको यो परम रहस्य खोल्दै अगाडि भन्नुभयो, हे पाण्डवहरू हो, द्रौपदी सदैव म प्रति अगाध स्नेह, निष्ठा र निष्कपट प्रेम राख्ने परम पतिव्रता र साध्वी नारी हुन्, यसमा कुनै शंका छैन। तर पूर्व जन्ममा उनले जुन पुरुषोत्तम मासको अनादर, अवहेलना र उपेक्षा गरेकी थिइन्, त्यस कर्मको अकाट्य र कठोर नियमका कारण मैले पनि उनलाई केही समयका लागि त्याग गर्नु पर्यो र उनले यो भयानक कष्ट भोग्नु पर्यो। यो कुरा सधैँ स्मरण राख्नुहोस् कि जसले मेरो परम प्रिय र पावन पुरुषोत्तम महिनाको तिरस्कार, उपेक्षा वा अपमान गर्छ, उसलाई म पनि त्यागिदिन्छु। मेरो कृपा प्राप्त गर्नका लागि पुरुषोत्तम मासको आदर र व्रत गर्नु अनिवार्य छ। तसर्थ यो पुरुषोत्तम महिना संसारका सबै महिनाहरूभन्दा सर्वोपरि महान र कल्याणकारी छ। यो केवल साधारण मानिसहरूका लागि मात्र पूजनीय र सेवन योग्य होइन, बरु ठूला ठूला ब्रह्मर्षि, राजर्षि, देवर्षि र स्वर्गका समस्त देवी देवताहरूका लागि पनि अत्यन्तै आदरणीय र आराधना गर्न योग्य छ। देवताहरू पनि यस महिनाको आगमनको उत्सुकताका साथ प्रतीक्षा गर्दछन् र यसको नियमपूर्वक सेवा गर्दछन्। मानव जाति मरणशील, अज्ञानी र दुखी छ, त्यसैले मनुष्यहरूका लागि यो महिना अत्यन्तै मनोवांछित फल दिने, दारिद्र्य नष्ट गर्ने र मोक्ष प्रदान गर्ने सर्वोत्कृष्ट माध्यम हो।
यस महिनामा गरिएको थोरै मात्र पूजा जप तप र दानको फल अनन्त गुणा बढी हुन्छ। त्यसैले हे युधिष्ठिर, हे भीम, हे अर्जुन, हजुरहरू आफ्नो मनबाट सबै प्रकारको चिन्ता, शोक, ग्लानि र निराशालाई पूर्ण रूपमा त्याग्नुहोस्। हजुरहरूको वनवास र अज्ञातवासको 14 वर्षको यो लामो र अत्यन्तै कष्टकर अवधि अब पूर्ण रूपमा समाप्त भएको छ। हजुरहरूले भोगेको दुःखको समय सिद्धिन लागेको छ। अब भविष्यमा आउने पावन पुरुषोत्तम महिनाको पूर्ण निष्ठा, बिहाएसम्म विधि र अगाध भक्तिपूर्वक आराधना तथा व्रत अनुष्ठान गर्नुहोस्। यो पुरुषोत्तम व्रतको अलौकिक